0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित भरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। Radio Tiger Studio Time. अहिले बिहानको 6 बजेको छ।
2: यस ट्यान्जेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो बरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 5 गते शुक्रबार सन् 2026 जुन 19 तारीख जेठ शुक्ल पक्षको पञ्चमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सार्वजनिक ऋणको समावेश भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पूर्वाधार नयाँ रणनीति 11 खर्बको ठेक्का लगाउने तयारी।
0: औद्योगिक क्षेत्रका 80 उद्योगमा पानी र बिजुलीको लाइन काटियो। पुनरावलोकनको लागि दायर भएको रिट खारेज। उद्योगीहरूले 2079 देखिकै परिमार्जित भाडा दर तिर्नुपर्ने।
1: नेपाल छिर्ने लागेको मनसुनलाई पश्चिमी वायुले रोक्यो। अब चाँडै पश्चिमी वायु कमजोर हुने र मनसुन भित्रिने आकलन।
0: अमेरिकाले इरानमाथिको नौ सैनिक नाकाबन्दी हटायो। ट्रम्पले बाध्य भएर सम्झौता गरेको सर्वोच्च नेता खामेनीको टिप्पणी।
1: र विश्वकप फुटबलमा क्यानाडाको ऐतिहासिक जीत। बोस्नियालाई स्विजरल्याण्डले हराउँदा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त

0: सुन्नुहोस् तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
0: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
2: काया कैरनमा अब खबरको सिलसिला सार्वजनिक ऋणको सावा ब्याज भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पुगेको छ भुक्तानी दायित्व निरन्तर बढ्दै गएका कारण यसअघिको सार्वजनिक ऋण तिर्नै सरकारले सार्वजनिक ऋण उठाउनु पर्ने भएको छ अर्थमन्त्री सोडिम वाङले जेठ पन्ध्रमा प्रस्तुत गरेको आउँदो आर्थिक वर्षको बजेटमा खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट 14.5 अर्ब 31 करोड़ र वैदेशिक अनुदानबाट 61.74 अर्ब रहने उल्लेख गर्नुभएको छ बाँकी 6.57 अर्ब 29 करोड़ रूपियाँको स्रोत भने ऋणलाई बनाउनु भएको छ वैदेशिक ऋणबाट 2.47 अर्ब 28 करोड़ र आन्तरिक ऋणबाट 4.10 अर्ब रूपियाँ संकलन गर्ने लक्ष्य छ अर्थविद दिल्ली राज खनाल भन्नुहुन्छ विगतमा लिएको ठूलो परिमाणको ऋणको परिपक्वता अवधि पुर्याउन थालेको छ यसले आउँदा दिनमा सरकारी ऋणको प्रभावकारी व्यवस्थापन र दिगोपनामा ठूलो समस्या आउँछ यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठको भनाईमा आर्थिक वृद्धि दर र राजस्व संकलन बढ़ाउने हो भने आउँदा दिनमा ऋणको आकार घट्न सक्छ यो विषय अहिले लिएको ऋण कति कुशल ढंगले परिचालन गरिन्छ र कति प्रतिफल लिन्छ भन्नेमा भर पर्छ भनेर भन्नुभएको खबर कान्तिपुरले छापेको छ
3: यसैबीच सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति बनाएको छ आउँदो आर्थिक वर्ष 2083-84 लागि सड़क पूर्वाधार तथा शहरी पूर्वाधारमा 2.86 अर्ब 48 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ तर सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति अपनाउँदै शहरी तथा सड़क निर्माणका लागि झण्डै 11.5 खर्ब रूपियाँको ठेक्का लगाउने तयारी गरेको छ हरेक वर्ष ठेक्का लगाउँदा आधा समय प्रक्रियामै जाने र काम गर्न समय अपुग हुने भएकाले 3 वर्षको योजनासहित ठेक्काको तयारी गरेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ भौतिक पूर्वाधारतर्फ झण्डै 5 खर्ब रूपियाँ शहरी पूर्वाधारतर्फ झण्डै 6.50 खर्ब रूपियाँ बराबरका आयोजना कार्यान्वयनमा लैजाने तयारी गरेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो नागरिक दैनिकमा खबर छ
2: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगबाट जमीन भवन पानी बिजुली लगायतको बकेउता रकम नतिर्ने उद्योगहरूमा पानी तथा बिजुलीको लाइन काट्न शुरू गरेको छ लिमिटेडले दुई दिन बुधबार र बिहिबार हिजो र अस्तिमा 10 वटा औद्योगिक क्षेत्रभित्र रहेका 167 उद्योगको पानी तथा बिजुलीको लाइन कटौती गरेको हो त्यसमध्ये बकेउता तिरेका 87 उद्योगमा हिजो पुनः लाइन जडान गरिएको छ लिमिटेडले सम्बन्धित औद्योगिक क्षेत्रभित्र संचालित उद्योगलाई 7 दिनभित्र बकौता रकम बुझाउन 25 जेठमै सूचना जारी गरेको थियो दिएको म्याच सकिएपछि अस्ति बुधबारदेखि लाइन काट्न शुरू गरिएको हो 2080-24 चैतमा प्रमाणीकरण भएको उच्च अदालतको फैसलामा उद्योगीहरूले 2075 सालदेखि बढ़ेको भाड़ा उठाउनु पर्ने भनिएको थियो तर त्यस विरूद्ध औद्योगिक क्षेत्रका उद्योग सर्वोच्च पुगेका थिए जसमा चैत 12/2081 सर्वोच्चले 2075 साउनदेखि लागू हुने गरी पत्राचार गर्न खोज्नु कानून सम्मत र न्यायचित नहुने भएकाले उच्च अदालतको आदेश केही हदसम्म उल्टी भई परिमार्जन भाड़ा दर 2079 असार 22 देखि मात्रै लागू गर्न परमादेश दिएको थियो सर्वोच्चको फैसला उप पुनरावलोकनका लागि लिमिटेड र लिमिटेडको सञ्चालक समितिको निर्णय चित्त नबुझेको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ लगायतकाहरू पुनरावलोकन गरेका थिए तर हिजो सर्वोच्च अदालतका न्यायाधीशहरू विनोद शर्मा सुनिल कुमार पोखरेल र नित्यानन्द पाण्डेको इजलासले पुनरावलोकनका लागि अनुमति दिएको छैन अब यसअघिको सर्वोच्चको फैसला नै लागू हुने र व्यवसायीले 2079 देखिकै परिमार्जित भाड़ादर तिर्नुपर्ने सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताउनु भएको खबर कान्तिपुरले छापेको छ
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सहमतिबाटै नेतृत्व चयन गर्ने तयारी भएको छ असार 7 गते पर्सीदेखि 9 गतेसम्म चितवनमा रासोपाको प्रथम महाधिवेशन हुन गइरहेको छ पार्टीको पहिलो महाधिवेशन भएको र बाहिरबाट विभिन्न समूहहरू समायोजन भई पार्टी बनेका कारण सहमतिबाटै नेतृत्व चयन गर्ने शीर्ष नेताहरूको तयारी छ महाधिवेशन अघि केही साथीहरू समायोजन प्रक्रियाबाट आउनु भएको छ उहाँहरूलाई चुनावमा प्रतिस्पर्धा गरेर आउन सहज नहुन सक्छ। हिजोको सचिवालय बैठकमा सभापति रवि लामिछानेले भन्नुभएको थियो, त्यसैले सहमतिमा नै नेतृत्व छान्ने वातावरण बनाउनुपर्छ। यसअघि वरिष्ठ नेता बालेन्द्र शाहको टीमका साथै साझा विवेकशील पार्टी खगेन्द्र सुनार र लक्ष्मण थारूको समूह राज्यसभामा समाहित भएको थियो। सहमति अनुसारै रवि लामिछाने पुनः सभापतिमा दोहोरिने लगभग निश्चित छ भने वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहनुभएका बालेन्द्र शाह नै हुनुहुनेछ। हिजोको सचिवालय बैठकले वरिष्ठ नेता पदलाई विधानमा समावेश गर्ने र केन्द्रीय समितिको आकार बढ़ाउने निर्णय समेत गरेको छ। वरिष्ठ नेताको पद थपिएसँगै केन्द्रीय पदाधिकारीको संख्या 19 सदस्यीय हुने भएको छ। आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ।
2: पूर्वी नेपाल नजिकैका पश्चिम बंगाल र आसपाससम्म आइपुगेको दक्षिण पश्चिम मनसुनी प्रणाली झण्डै डेढ हप्तादेखि हल्ट अर्थात रोकिएको छ। यसका कारण सरदर अवधिभन्दा छ दिन नागिसक्दा पनि नेपालमा मनसुन भित्रिने छाँट छैन। कमजोर अवस्थामा रहेको मनसुनी प्रणाली नेपाल प्रवेश गर्न नसक्नुमा पश्चिमी वायु सक्रिय नै रहनु मुख्य कारण हो। मे महिनादेखि नै कमजोर हुनुपर्ने पश्चिम वायु अहिले जून मध्यसम्म पनि भारतको उत्तराखण्ड उत्तर प्रदेशसँगै नेपालमा सक्रिय नै छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक मदन सिग्देलले भन्नुभयो, मनसुन आफैमा आसाम र पश्चिम बंगालमा सुस्त आएको छ, त्यसमाथि पश्चिमबाट पूर्वतिर हावा बाहिरिँदा रोकिन पुगेको छ। नेपालमा मनसुन नभित्रिनुका कारण अरू पनि छन्। नेपाल र आसपासको क्षेत्रमा उच्च वायुमण्डलीय चाप सिर्जना भएको छ, जसका कारण हावा तलतिर थिचिएको छ। यसले बंगालको खाड़ीबाट आउने जलवाष्पयुक्त हावालाई माथि उठ्न र बादल बन्न दिइरहेको छैन। स्थानीय तापक्रम र न्यून चापको अभावले पनि मनसुनको बहाव तय गर्छ, तर पूर्वी नेपालमा मनसुनी वायुलाई तान्नका लागि जति न्यून चापको क्षेत्र विकसित हुनुपर्ने हो त्यो पर्याप्त मात्रामा हुन सकेको छैन। जल तथा मौसम विज्ञान विभागकी मौसमविद विनु महर्जनले पश्चिमी वायु अर्को हप्तासम्म कमजोर हुने आकलन रहेको बताउनुभयो। मनसुन कहिले भित्रिन्छ भनेर यकिन भन्न सकिने अवस्था त छैन, तर अब विस्तारै पश्चिमी वायु कमजोर हुने देखिन्छ, त्यसपछि मनसुन विस्तारै भित्रिन्छ मर्दनले भन्नुभएको छ। यसैबीच हिउँदपछि र वर्षा अघिको अवधिमा भने यस वर्ष नेपालमा अत्यधिक पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार 45 वर्ष अर्थात सन् 1990 रेकर्डलाई बेकर बढ्दै यसपल्ट 339.7 मिलिमिटर वर्षा रेकर्ड भएको छ। काया कैरनमा पशुपालन र तरकारी खेतीमा सफल उद्यमी किसानको अनुभवसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: We celebration, it's a goal!
2: Hims are goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paunuhos 32% samma ko cashback. World Cup 2026 ko TV season pass ra ek barsha ko net TV pack. Sartharu lagu hune chan. Himstar TV, uhi celebration, harek generation.
3: Himstar
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले सार्वजनिक ऋणको सावा ब्याज भुक्तानीका लागि ऋण लिनुपर्ने अवस्थामा सरकार, पूर्वाधारमा नयाँ रणनीति, 11 खर्बको ठेक्का लगाउने तयारी, राष्ट्रपाको नेतृत्व, सहमतिमा नै चयन हुने, औद्योगिक क्षेत्रका 80 उद्योगमा पानी र बिजुलीको लाइन काटियो, पुनरावलोकनको लागि दायर भएको रिट खारेज, उद्योगीहरूले 2079 देखिकै परिमार्जित भाडा दर तिर्नुपर्ने, नेपाल छिर्ने लागेको मनसुनलाई पश्चिमी वायुले रोक्यो लगायतका खबर प्रस्तुत गर्यौं.
5: अब कृषिका प्रसंग. नेपाली चिया भारतीय बजारमा जान कडाई भएसँगै बन्द भएका इलामका उद्योगलाई साथ दिँदै हिजोदेखि थप उद्योग बन्द भएका छन्. यसरी बन्द हुने उद्योगमा अर्गानिक प्रमाणीकरण भएर तेस्रो देशमा चिया निर्यात गर्दै आएका उद्योग रहेका छन्. टी एलायन्स अफ नेपालमा टान आबद्ध इलाम, पाँचथर, कास्की र भोजपुरका समेत गरेर 16 उद्योग बन्द भएको टानका जीवन न्यौपानेले जानकारी दिनुभयो. इलाममा मात्रै 79 चिया उद्योग बन्द भएका छन्. यस्तै हिजोदेखि नै झापाका 30 उद्योग समेत बन्द भएका छन्. सरकारले चियाको सहज निकासी र वैदेशिक बजारको पहल नगरेसम्म उद्योग सञ्चालनमा नल्याउने चिया व्यवसायीहरूले बताएका छन्. सरकारलाई चिया निकासीको सहज व्यवस्था गर्न आग्रह गर्दै इलामका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र समेत व्यवसायीहरूले बुझाएका खबर आजको गोर्खा पत्रमा छ.
4: पंक्षीहरूमा देखा पर्दै आएको बर्ड फ्लू रोगको संक्रमण 10 जिल्लामा फैलिएको छ. मौसमी प्रभाव र जैविक सुरक्षामा सावधानी नअपनाउँदा बर्ड फ्लूको संक्रमण देखा परेको पशु सेवा विभागले जनाएको छ. विभागीय सूचना अधिकारी डाक्टर इन्दिरा शर्माले हाल 10 जिल्लामा देखिएको बर्ड फ्लू सरकारको नियन्त्रणमै रहेको बताउनुभयो. कुखुरामा देखा परेको बर्ड फ्लू रोग सरकारको नियन्त्रणमै छ, भयावह हुने गरी फैलिएको छैन. उहाँले भन्नुभयो, संक्रमण भएको पुष्टि हुनासाथ प्राविधिकहरू खटिएर नियन्त्रणका सबै कामहरू भइरहेका छन्. बर्ड फ्लू फैलिन नदिन संक्रमित क्षेत्रको आसपास रहेका जिउँदा कुखुरा, अण्डा, दाना र सुलीलाई तत्काल नष्ट गर्ने गरिएको छ. यसरी नष्ट गरिएको कुखुरा, अण्डा र दानाको क्षतिपूर्ति सरकारले उपलब्ध गराउने व्यवस्था छ. नष्ट गरिएको कुखुरा, अण्डा र दानाको प्रचलित बजार मूल्यको 80% रकम क्षतिपूर्ति बापत किसानलाई उपलब्ध गराउने सरकारले गरेको छ.
5: विगतमा जस्तै यस वर्ष पनि किसानले रासायनिक मल पाउन सकेका छैनन्. बर्खे खेती शुरू हुन थालेको बेला किसान मलको जोहोमा जुट्न बाध्य छन्. सरकारले भने रासायनिक मल पर्याप्त मात्रामा मौजदार भएको दावी गरेको छ. बर्खे धान र मकै बालीका लागि कृषकलाई मल अभाव भएको कृषक समूह महासंघ नेपालका अध्यक्ष पञ्चकाजी श्रेष्ठले जानकारी दिनुभयो. अध्यक्ष श्रेष्ठका अनुसार देशभर अहिले मलको समस्या छ. सरकारले गोदाममा मल मौजदार छ भने पनि किसानले मल नपाइरहेको अवस्था छ. विशेष गरी मधेस, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै ठाउँमा यो समस्या चर्को रूपमा देखिएको श्रेष्ठको भनाइ छ. आजको कारोबारमा खबर छ.
4: कृषिका विभिन्न क्षेत्रमध्ये दूध उत्पादन र तरकारी खेती कमाईका लागि सम्भावनायुक्त क्षेत्रका रूपमा रहेका छन्. विगतमा निर्वाहमुखी पेशा मात्र गरेका कतिपय किसान अहिले यो क्षेत्रमा सफल उद्यमी बनेका उदाहरण छन्. यसैमध्येका एक हुनुहुन्छ काभ्रे धुलीखेलका उद्यमी हरिप्रसाद गुमागाई. गाई भैंसी पालेर दूध उत्पादन, डेरी व्यवसाय अनि सँगसँगै तरकारी खेतमा आत्मनिर्भर बन्न उहाँ सफल हुनुहुन्छ. थप जानकारी सहित मदन पौड्याल.
6: 68 सालमा एउटा गाईबाट सुरु गरेको, तपाईँको एक वर्षको दौड़मा एउटा दुईटा तिनटा त्यसरी जोड्दै जाँदाखेरि 10 गाई 10 भैँसी जोड्न सफल भए.
7: काभ्रेको धुलीखेलमा रहेको सेतीदेवी कृषि फार्मका संचालक हरिप्रसाद हुमागाई उमेरले वहाँ 62 वर्ष भइसक्नुभयो. 40-45 वर्षसम्मको युवा उमेरमा निर्वाहमुखी पेशा गरी गुजारा चलाएका उहाँले त्यसपछि कृषि फार्म खोल्नुभयो. एउटा गाईबाट शुरूआत गरेको दूध उत्पादनको काम अहिले व्यवसाय बनेको छ. शुरूमा 1.5 लाख रूपियाँको थोरै लगानी भए पनि अहिले दूध उत्पादन, डेरी तथा तरकारी खेती गरी लगानी करोड़माथि पुगेको छ। उहाँ भन्नुहुन्छ, अहिले आमदानी पनि राम्रै छ, जीविकोपार्जनमा कुनै समस्या छैन।
6: किसानहरूलाई चाहिँ जीविकोपार्जन चाहिँ हुनिरहेछ, त्यो दुई थरी भयो भने, एक थरी मात्रै भयो भने उसलाई गाह्रो पर्ने, दुधबाट चाहिँ सबै कुरो दुधबाट गर्दाखेरि नपुग्ने, अनि तरकारी भयो भने त त्यो जस्तो एउटा जाहिर खाने मान्छेले चाहिँ उबर ट्याम पाए नि हुन्थ्यो नि, मलाई दुई चार घण्टा म त्यहाँ घरमा बच्चाहरू पढाउनलाई सहज हुन्थ्यो भन्ने कुरो, हरेक कुरामा सहजको लागि नि तरकारी नि एउटा उबर ट्याङ भनौँ न।
7: आफूले गाई भैँसी पालेका उद्यमी किसान हुमा गाईले गाउँका अरूलाई पनि यो व्यवसायमा प्रोत्साहन गर्नु भएको छ, साथै उहाँलाई परिवारको पनि उत्तिकै सहयोग छ, अनि अरू छिमेकमा जसले पशुपालन गरेका छन् ती पशुको बीमा गर्ने, सामान्य रोग लाग्दा औषधि पुर्याउने, उत्पादन भएको दूध खरिद गर्ने र आफ्ना उपभोक्ता तथा धेरै भए काठमाडौँसम्म पनि दूध पुर्याउने काम भइरहेको छ। यसै गरी पेसामा लाग्न अरूलाई पनि उहाँको सल्लाह छ।
6: पेसामा लाग्नु पर्यो, एउटा मात्रै पाल्ने होइन, पाँच सातवटा पाल्नु पर्यो। त्यो भइसकेपछि किनभने ब्याङ्कले पनि पत्याउँछ, डेरीले नि पत्याउँछ, व्यवसाय रूपमा भयो भने सबै कुरो बच्चा पढाउनलाई नि सहज हुन्छ, आफूलाई बिहान बेलुका पनि सहज हुन्छ, भोलि बिरामी भयो भने उपचार गर्न पनि सहज हुन्छ।
7: उद्यमी किसानका अनुसार पशुपालन र तरकारी खेतीलाई सँगसँगै लैजानु कृषिमा आत्मनिर्भर बन्ने उत्कृष्ट तरिका हो। आफ्नै व्यवसाय गर्न चाहने र गरिरहेका उद्यमीलाई सरकारले पनि प्रोत्साहन गर्नुपर्नेमा किसान हरिप्रसाद हुमा गाईको जोड छ।
6: अब अहिलेको सरकारले राम्रोसँग कृषिलाई चाहिँ अलिकति जोड दिएर, व्यवसायलाई अलिकति जोड दिएर गर्ने हो भने हरेक नेपाली विदेश जानु पर्दैन थियो, यहीँ रोजगारी हुन्छ। मैले 10-20 जना चाहिँ रोजगारी दिन सकेँ भने अरूले देलान्, अरूले नै त्यो काम गर्लान्, त्यसरी चाहिँ गर्नुपर्छ भन्ने चाहिँ मेरो चाहिँ सुझाव छ।
4: पशुपालन र तरकारी खेतीमा सफल उद्यमी किसान तथा किसानलाई आवश्यक प्रविधि पुर्याउन नार्कले गरिरहेको प्रयासबारे केन्द्रित कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
11: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
10: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
11: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696।
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
12: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। 18 वर्ष 3 महिना भूटानी जेलमा बिताएपछि 42 वर्षीय चतुर्मान तामाङ र 44 वर्षीय हस्तबहादुर राईले सोच्नु भएको थियो अब घर फर्कने दिन आयो। उहाँहरूले सोचेको घर थियो नेपालको शरणार्थी शिविर। जेठ 18 भूटानको छामगाङ केन्द्रीय जेलको ढोका खुलेसँगै लामो सास फेर्नुभयो। रिहापछि भूटानी सुरक्षाकर्मीले उनीहरूलाई भारत भूटान सीमावर्ती जयगाउँमा पुर्याएका थिए। उनीहरूसँग साथमा एक एक थान टीभी र केही थान झुला झ्याम्टा थिए। विदाईका बेला चेतावनीको शैलीमा भनियो, अब सोझै नेपाल जानु, फेरि यता फर्कियो भने जेलमै कोचिन्छौ। दुवैले हुन्छ भन्ने संकेतमा टाउको हल्लाएर अन्तर्राष्ट्रिय गेट पार गर्दै जयगाउँ बजारतिर लागे। जेल प्रशासनले उनीहरूलाई 30,000 भारतीय रूपियाँ खर्च समेत दियो, तर रिहा गरिएको कुनै आधिकारिक प्रमाणपत्र भने दिएन। यही एउटा कागजको अभावले उनीहरूलाई यति बेला देश खोज्दै भौता दिन बाध्य पारेको छ। 18 वर्ष 3 महिना भूटानी जेलमा बिताएपछि चतुर्मान तामाङ र हस्तबहादुर राई नेपाल प्रवेश गर्न भारतको पानी ट्याङ्की नाकामा आइपुगे। दिनभरि सीमामा बसे तर पहिचान खुल्ने कुनै कागजात नभएकाले प्रवेश गर्न पाएनन्। देश खोज्दै भौतारी रहेका भूटानी राजबन्दी कान्तिपुर दैनिकमा खबर छ।
4: अब विदेशको खबर। अमेरिका र इरान बीच मध्य पूर्व युद्ध अन्त्य गर्ने सम्झौता कार्यान्वयनमा आएसँगै अमेरिकाले इरानमाथि लगाएको 9 सैनिक नाकाबन्दी हटाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको छ। यता इरानका सर्वोच्च नेता मुज्तबा खामेनीले सम्झौताप्रति आफ्नो पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै ट्रम्पले निराश भएर विभिन्न दबाव र प्रभाव प्रयोग गर्दै सम्झौता गराएको आरोप लगाउनु भएको छ। उहाँले भविष्यमा तेहरान र वाशिङटन बीच प्रत्यक्ष वार्ता हुने सम्भावना रहेको उल्लेख गर्दै त्यसले शत्रुको अडान स्वीकार गरिएको अर्थ नलाग्ने स्पष्ट पार्नु भएको छ। खामेनीको अभिव्यक्तिप्रति ट्रम्पले भने प्रतिक्रिया दिनुभएको छैन। अमेरिका र इरान सम्झौता 14 मुख्य बुन्दामा आधारित छन्, जसमा हर्मुज जलमार्ग सञ्चालन गर्ने, इरानले परमाणु हतियार विकास नगर्ने, इरानमा आर्थिक विकास कोष स्थापना गर्ने लगायतका छन्। दुवै पक्षले अधिकतम 60 दिनभित्र अन्तिम सम्झौता सम्पन्न गर्ने लक्ष्य राखेका छन्। ट्रम्प प्रशासनले गरेको सम्झौताको अमेरिकाभित्रै आलोचना भइरहेको छ। विशेष गरी इरानको पुननिर्माणका लागि ठूलो कोष स्थापना गर्ने प्रावधानलाई लिएर केही रिपब्लिकन नेताहरू असन्तुष्ट रहेका छन्।
5: अब खेल खबर। विश्वकप फुटबलमा क्यानाडाले समूह बीको दोस्रो खेलमा ऐतिहासिक जीत निकालेको छ। केही बेर अघि सम्पन्न खेलमा क्यानाडाले कतारलाई 6-0 गोल अन्तरले हराएको हो। क्यानाडाका लागि पहिलो हाफको 16 मिनटमा क्लाइल क्यारिनले पहिलो गोल गरे। 39औं मिनटमा गोल गरेका जोनाथ डेभिसले पहिलो हाफ समाप्त हुनु केही समय अघि मात्रै दोस्रो गोल गरेका थिए। पहिलो हाफमा कतार विरूद्ध क्यानाडाले 3-0 अग्रता लियो। पहिलो हाफको 33औं मिनटमा कतारका होमाम अहमदले रेड कार्ड पाएपछि कतार 10 जना खेलाड़ीमा सीमित भयो। खेलको 55औं मिनटमा कतारका अर्का खेलाड़ी असिम ओमा मिदोलाई पनि रेफ्रीले रातो कार्ड दिए। कतार 9 खेलाड़ीमा सीमित रह्यो। 63औं मिनटमा लिया मिलरले क्यानाडाका लागि फेरि गोल थपे। खेलको 74औं मिनटमा कतारले आत्मघाती गोल गर्दा स्कोर 5-0 पुग्यो। खेलको इन्जुरी समयमा जोनाथन डेभिडले गोल गर्दै घरेलु मैदानमा ह्याट्रिक बनाएका थिए। त्यसपछि क्यानाडा 6-0 विजयी भयो। जितसँगै क्यानाडाले अङ्क तालिकामा 4 अङ्क जोडेको छ। गैराती नै समूह बीको खेलमा स्विजरल्याण्ड पहिलो जित सहित समूहको शीर्ष स्थानमा उक्लिएको छ भने समूह एमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन्। अमेरिकाको लस एन्जलसमा रहेको सोफाहा स्टेडियममा सम्पन्न खेलमा स्विजरल्याण्डले बोस्निया एन हर्ज गोविनालाई 4-1 गोल अन्तरले पराजित गर्यो। खेलको 74औं मिनटमा जोहान भान्जाबीले गोल गर्दै स्विजरल्याण्डलाई अग्रता दिलाएका थिए। 84औं मिनटमा रुबेन बर्गास र 90औं मिनटमा मान्जाबीले गोल गर्दै टोलीको अग्रता 3-0 पुर्याए। इन्जुरी समयमा एर्मिन महामिकले गोल फर्काए पनि अन्तिम समयमा प्राप्त पेनाल्टीलाई ग्रानिट जाकाले गोलमा परिणत गर्दै स्विजरल्याण्डलाई 4-1 सहज जित दिलाएका छन्। यसअघि स्विजरल्याण्डले कतारसँग 1-1 बराबरी खेलेको थियो। बोस्निया भने पहिलो खेलमा क्यानाडासँग 1-1 बराबरीमा रोकिएको थियो। यस्तै आज बिहान सम्पन्न अर्को खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अङ्क बाँडेका छन्। खेलको 5औं मिनटमै मिखाइल स्टेडलको गोलबाट चेक रिपब्लिकले अग्रता लिएको थियो, तर 81औं मिनटमा प्राप्त पेनाल्टी अवसरलाई थिएबो मोनेकाले सदुपयोग गर्दै दक्षिण अफ्रिकाले 1-1 बराबरी बनायो। बराबरीसँगै चेक रिपब्लिक र दक्षिण अफ्रिकाले प्रतियोगितामा पहिलो अङ्क बाँडेका छन्। विश्वकपमा आज बिहान 7:15 मेक्सिको ग्वाडालाहारा स्टेडियममा समूह एकका मेक्सिको र दक्षिण कोरिया खेल्दैछन्।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। पश्चिम तराईका केही क्षेत्रमा गर्मी बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँहरूमा तापक्रम बढ्दै गएको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रहरूमा पनि तापक्रम बढेको छ। गर्मीका कारण दैनिक जनजीवन प्रभावित बन्ने गरेको छ। पूर्व र मध्य भेगमा भने हल्कादेखि मध्यम वर्षा भएकाले तुलनात्मक रूपमा केही शीतल छ। कोशीका केही ठाउँमा राति पनि पानी परेको छ। आज कोशीसँगै बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका एक दुई ठाउँहरूमा समेत वर्षाको सम्भावना छ। विशेष गरी तराई क्षेत्रमा गर्मी बढ़िरहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
5: एमाले मिशन पार्टी जागरण 2083 विशेष राष्ट्रिय अभियान शुरू गरेको छ। गएको फागुन 21 चुनावमा अकल्पनीय धक्का बेहोरेको एमाले पार्टीलाई पूर्व अवस्थामा फर्काएर निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने रणनीतिक लक्ष्य राखेर अभियान शुरू गरेको हो।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ई पासपोर्ट खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। अख्तियारले राणालाई 3 दिनभित्र बयानका लागि उपस्थित हुनु भन्दै बुढा नीलकण्ठको उहाँकै निवासमा सूचना टाँसेको छ। 3 दिनभित्र बयान दिन नआए कानून बमोजिम कार्यवाही हुने सूचनामा उल्लेख छ। भदौ 23 र 24 नवयुवा विद्रोहका क्रममा खण्डहरमा परिणत निवासमा अख्तियारको टोलीले बुधबार सूचना टाँसेको हो।
5: नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिने तयारी गृह मन्त्रालयले गरेको छ। पोसाक खरिद अनियमितताका कारण विवादित बनेपछि प्रहरीलाई नगद नै दिने र उनीहरू स्वयंले खरिद गर्ने परिपाटी शुरू गर्न लागि हो।
4: सर्वोच्च अदालतले दोहोरो लाल पूर्जा जारी हुँदैमा राज्यको स्वामित्व सकिएर व्यक्तिको स्वामित्व खड़ा हुने अवस्था नहुने व्याख्या गरेको छ।
5: नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले सक्रिय राजनीतिबाट विदा लिनुभएको छ। स्वास्थ्य अवस्थालाई कारण देखाउँदै हिजो उहाँले सक्रिय राजनीतिबाट विदा लिएको घोषणा गर्नुभएको हो।
4: म्याग्दीको रघु गंगा गाउँपालिका आउँदो आर्थिक वर्षको बजेट पारित गर्ने पहिलो पालिका बनेको छ।
5: जब जब प्राकृतिक विपत्तिका घटना बढ़छन् निरीक्षण र अनुगमनको बहानामा मन्त्रालयका कर्मचारी तथा मन्त्रीहरू हेलिकप्टर चढ़ेर घटनास्थल पुग्नु एउटा फेसन जस्तै बनेको थियो। विपद उद्धारमा खटिएका सुरक्षाकर्मीलाई उद्धार कार्य सँगसँगै विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था मिलाउन भ्याइ नभ्याइ हुन्थ्यो। अब भने यसलाई बन्द गर्ने तयारी सरकारले गरेको खबर अन्नपूर्णमा छ। ढाट्नुभन्दा नबोल्नु बेस।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: सार्वजनिक ऋणको सामावेश भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पूर्वाधारमा नयाँ रणनीति 11 खर्बको ठेक्का लगाउने तयारी।
4: औद्योगिक क्षेत्रका 80 उद्योगमा पानी र बिजुलीको लाइन काटियो। पुनरावलोकनको लागि दायर भएको रिट खारेज। उद्योगीहरूले 2079 परिमार्जित भाडा दर तिर्नुपर्ने।
5: नेपाल छिर्नै लागेको मनसूनलाई पश्चिमी वायुले रोक्यो। अब चाँडै पश्चिमी वायु कमजोर हुने र मनसून भित्रिने आकलन।
4: अमेरिकाले इरानमाथिको 9 सैनिक नाकाबन्दी हटायो। ट्रम्पले बाध्य भएर सम्झौता गरेको सर्वोच्च नेता खामेनीको टिप्पणी।
5: र विश्वकप फुटबलमा क्यानाडाको ऐतिहासिक जीत। स्विजरल्याण्डले बोस्नियालाई हराउँदा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले

0: इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: पौडी खेल्ने क्रममा सुर्खेतको वीरेन्द्रनगरमा एक युवकको ज्यान गयो। दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्ती गर्ने गरेको आरोप एकजना पक्राउ।
1: जाजरकोटमा रेबिज विरूद्धको खोप अभाव हुँदा सेवाग्राही मर्कामा, बर्दियाको राजापुरका किशोरीमा रक्त अल्पताको समस्यामा केही सुधार।
0: सशस्त्र द्वन्द पीड़ितलाई न्याय दिलाउँदै संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउनु पर्नेमा सरकारको जोड।
1: र फिफा विश्वकप फुटबलमा क्यानाडा र स्विजरल्याण्डको शानदार जीत, दक्षिण अफ्रिकाले चेक रिपब्लिकसँग अंक बाँड्यो। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.mp मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। पौडी खेल्ने क्रममा सुर्खेतको वीरेन्द्रनगरमा एक युवकको ज्यान गएको छ। वीरेन्द्रनगर नगरपालिका 11 सुबकुनाका 20 वर्षीय मनोज थारा मगरको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको सुर्खेत प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब प्रेक्षक विनय सिंह बोहराले झुप्रा खोलामा पौडी खेल्ने क्रममा मनोज डुबेको बताउनु भएको छ। उहाँलाई अचेत अवस्थामा प्रदेश अस्पताल कालागावा पुर्याएको भए पनि चिकित्सकले

0: मृत्यु भइसकेको बताएका हुन्।
1: भैलुखमा 14 वर्षीय बालिकालाई जबरजस्ती करण गरेको आरोपमा 32 वर्षीय युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचवैयाले नारायण नगरपालिका 4 का 32 वर्षीय शिवराज रेग्मीलाई पक्राउ गरी अनुसन्धान थालिएको बताउनु भएको छ। पचवैयाले आरोपित रेग्मीले भगमतीमाई गाउँपालिका 2 स्थित सल्लेघारी जंगलमा 14 वर्षीय बालिकालाई जबरजस्ती करण गरेको भन्दै उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताउनु भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: सशस्त्र द्वन्द पीड़ितलाई न्याय दिलाउँदै संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउनु पर्ने सरकारवालाहरूले उल्याएका छन्। जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले द्वन्द पीड़ितलाई न्याय दिलाउँदै संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउनु राज्यको ऐतिहासिक दायित्व भएको बताउनु भएको छ। यिनसे कर्णाली प्रदेश सरकारले र मानव अधिकारका लागि महिला एकल महिला समूह सुर्खेत वीरेन्द्रनगरमा गरेको संवाद कार्यक्रममा बोल्दै उहाँले सत्य न्याय परिपूरण र पीड़ितको सम्मान सुनिश्चित हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पुग्न पर्ने बताउनुभयो। उहाँले सशस्त्र द्वन्दका क्रममा पीड़ित बनेका नागरिकले लामो समयदेखि न्यायको प्रतीक्षा गरिरहेको उल्लेख गर्दै पीड़ित मैत्री कानून र प्रभावकारी कार्यान्वयन मार्फत राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने भनाइराख्नु भएको छ। दिगो शान्ति र सामाजिक मेलमिलापका लागि सत्यको उद्घाटन पीड़ितको सम्मान र न्यायको प्रत्याभूति अपरिहार्य रहेको उनीहरूको भनाइ छ। कार्यक्रममा मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले संक्रमणकालीन न्याय प्रक्रियालाई राजनीतिक स्वार्थभन्दा माथि उठाएर पीड़ित केन्द्रित बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले पीड़ित समुदायको विश्वास जित्न सत्य निरूपण र न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिँदै द्वन्दकालीन घटनाहरूका विषय नवयुवा पुस्ताले जानकारी पाउनु पर्ने बताउनुभयो। नेपाल बार एसोसिएशनका केन्द्रीय उपाध्यक्ष विवस बस्नेतले संक्रमणकालीन न्याय अन्तर्राष्ट्रिय मानवाधिकार मापदण्ड अनुरूप अघि बढ़नुपर्ने भनाइराख्नुभयो। उहाँले पीड़ितको न्याय पाउने अधिकार सुनिश्चित गर्न कानूनी संरचना र संस्थागत व्यवस्थालाई थप सुदृढ़ बनाउनु पर्ने बताउनुभयो।
1: यस्तै से कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले संक्रमणकालीन न्यायको वर्तमान अवस्थामा कानूनी प्रगति र बाँकी चुनौती बारे कार्यपत्र प्रस्तुत गर्दै पीड़ितको अपेक्षा अनुरूप प्रक्रिया अझ प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। राष्ट्रिय मानवाधिकार आयोग कर्णाली प्रदेश कार्यालयका सूचना अधिकारी राजेन्द्र न्यौपानेले आयोगले द्वन्द पीड़ितको न्याय र मानव अधिकार संरक्षणमा निरन्तर अनुगमन तथा पैरवी गरिरहेको बताउनु भएको छ। मानव अधिकारका लागि महिला एकल महिला समूहका केन्द्रीय सदस्य रामकुमारी थापाले द्वन्दका कारण प्रभावित महिला एकल महिला र परिवारका सदस्यको पीड़ा अझै सम्बोधन हुन नसकेको बताउँदै उनीहरूको न्याय र परिपूर्ण सुनिश्चित गर्न आग्रह गर्नुभएको छ। गैर सरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारूले शान्ति प्रक्रियाले पूर्णता र लोकतन्त्रको सुदृढीकरणका लागि संक्रमणकालीन न्यायको सफल कार्यान्वयन आवश्यक रहेको बताउनु भएको छ भने नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले सशस्त्र द्वन्दको प्रभाव समाजमा अझै कायम रहेको उल्लेख गर्दै मेलमिलाप र मानवीयतामा आधारित दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्नुभएको छ। यस्तै मानव अधिकारका लागि महिला एकल महिला सुर्खेतका अध्यक्ष ममता नगालले द्वन्द पीड़ितको आवाजलाई नीति निर्माण तहसम्म पुर्याउन यस्ता संवाद कार्यक्रम प्रमुख हुने बताउनु भएको छ। कार्यक्रममा द्वन्द पीड़ित पूर्ण प्रसाद पौडेल ऋषि गिरी र विजया सरा साईले वर्षौंदेखि न्यायको प्रतीक्षामा रहेको पीड़ा सुनाउँदै घटनाको सत्य तथ्य जान्न पाउने र दोषीको जवाबदेता र उचित परिपूरणको व्यवस्था गर्न राज्यसँग माग गर्नुभएको छ। कार्यक्रमका सहभागीले संक्रमणकालीन न्यायलाई पीड़ित मैत्री पारदर्शी र विश्वसनीय बनाउँदै सत्य न्याय र परिपूर्ण अनि पूर्ण मिलनका आधारमा टुंगो लगाउनु पर्ने बताएका छन्।
0: जाजोकोटको स्वास्थ्य सेवा कार्यालयमा रेबिज विरूद्धको खोप अभाव भएको छ। जिल्लाको एकमात्र जाजोकोट अस्पतालमा रेबिज विरूद्धको खोप अभाव हुँदा सर्वसाधारणले शास्ति पाउने गरेका छन्। कुकुरले टोकेपछि त्रसित बनेका जनता रेबिज विरूद्धको खोप लगाउन अस्पताल पुग्ने गर्छन्। तर कार्यालयमा खोप नहुँदा निजी मेडिकलमा महँगोमा किनेर खोप लगाउनु पर्ने अवस्था छ। सरकारले निशुल्क दिने खोप जाजोकोट अस्पतालमा अभाव भए पनि सर्वकारवाला निकायले पहल नगरेका कारण सर्वसाधारण झनै मर्कामा परेका छन्। जनताले जाजरको अस्पतालमा रेबिज विरूद्धको खोप नहुँदा महँगो शुल्क तिरेर लगाउने गरेका छन्। गाउँ बस्तीमा स्वास्थ्य चौकीमा नपाउने भएपछि खोप लगाउन जाजरकोट अस्पताल पुगेका बिरामी रित्त हात फर्कने गरेका छन्। सातवटा स्थानीय तहका सर्वसाधारणलाई जिल्लामै स्वास्थ्य सुविधा दिन नेपालगंज सुर्खेत लगायतका अस्पतालबाट पाउने सेवा दिने भनिएको छ। 1500बाट 5000 स्तर उन्नति गरिए पनि सामान्य खोपको अभाव भएपछि रुकुम पश्चिमको चौरझारी अस्पताल र सुर्खेतको प्रदेश अस्पताल जानुपर्ने बाध्यता रहेको छ। भेरी नगरपालिका 11 का तिलक आचार्यले जाँचको अस्पतालमा अत्याधुनिक भवन निर्माण भए 5000 स्तर वृद्धि भएको लामो समय बिते पनि सर्वसाधारण बिरामी पर्दा जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको बताउनु भएको छ।
1: खोर्धानीमा चालु आर्थिक वर्षको 82-83 जेठ मसान्तसम्ममा सवारी दुर्घटनामा परि 123 जनाको ज्यान गएको छ। 980 जना गम्भीर घाइते भएका छन् भने 1185 जना सामान्य घाइते भएको बताइएको छ। यो आर्थिक वर्षमा 1115 सवारी दुर्घटना भएका छन्। यस्तै आर्थिक वर्ष 81-82 968 सवारी दुर्घटना भएकोमा 139 जनाको ज्यान गएको थियो भने 732 जना घाइते भएका थिए। दुर्घटना न्यूनीकरणका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कणेन सहित विभिन्न जनप्रतिनिधिहरूले सामूहिक प्रतिबद्धता जनाउनु भएको छ। प्रेमनगरमा भएको कर्णाली प्रदेश ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठीमा सवारी दुर्घटना न्यूनीकरणका लागि मेरो हस्ताक्षर सहितको प्रतिबद्धतामा मुख्यमन्त्री यमलाल कणेल, वृन्दा नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल, जिल्ला प्रमुख जिल्लाधिकारी धर्मराज जोशी लगायतले सामूहिक प्रतिबद्धतामा हस्ताक्षर गर्नुभएको हो। कर्णाली प्रदेशमा प्रत्येक दिन 3-4 सवारी दुर्घटना हुने गरेको बताइएको छ। गृहनगरमा भएको कर्णाली प्रदेश ट्राफिक व्यवस्थापन सम्बन्धी गोष्ठीमा हरेक 3-4 दिनमा 1 जनाको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालले विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक दिन 5-7 दुर्घटनामा मृत्यु हुने गरेको बताउनु भएको छ भने वार्षिक 3000 जनाको हाराहारीमा दुर्घटनामा ज्यान जाने गरेको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभएको छ। भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विषय
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित उपस्थित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ जुटाउ वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाउ।
3: डिभिजन वन कार्यालय बहतिया, सम्पर्क फोन नम्बर 0484201156।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 79.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ्ने।
6: तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रारी, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
8: रेडियो भेरी एफएम।
1: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी द रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। तिनजना हामीले पौडी खेल्ने क्रममा सुर्खेतको वीरनगर नगरपालिकामा एक युवकको ज्यान गयो। दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्तीकरण गरेको आरोपमा एकजना पक्राउ। चालु आर्थिक वर्षको 11 महिनामा कडालीमा सवारी दुर्घटनामा परि 123 जनाले ज्यान गुमाए लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा मात्रै बाँकेमा अदालतबाट सजाय तोकी फरार भएका 77 जना पक्राउ गरी कानूनी दायरामा ल्याएको छ। अदालतबाट कैद तथा आर्थिक जरिवाना भई फरार रहेका मध्ये खोजतलासको क्रममा गत जेठ महिनामा मात्रै 77 जनालाई पक्राउ गरी अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। जेठ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै बाँकेका प्रहरी प्रवक्ता प्रतीत सिंह राठौरले पक्राउ गरेकाहरूबाट 1,59,00,000 रूपियाँ जरिवाना समेत संकलन गरिएको बताउनुभयो। उनीहरूबाट 14 वर्ष 1 महिना 3 दिनको कैद पनि भुक्तानी गराइने भएको छ। केही वर्षदेखि जिल्लामा निरन्तर रूपमा चलिरहेको फरारलाई पक्राउ गर्ने अभियान अन्तर्गत हरेक महिनामा 25-80 जना जतिको हाराहारीमा फरार पक्राउ गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। फरार अपराधीको खोजीका लागि विशेष टोली नै गठन गरेर उनीहरूको खोजी कार्य नियमित रूपमा भइरहेको प्रहरीले जनाएको छ। जेठ महिनामा बाँकेमा जेठ कुल 159 वटा मुद्दा दर्ता गरेकोमा जघन्य अपराधका 14, गम्भीर अपराधका 52 र बाँकी सामान्य अपराधका मुद्दा रहेका छन्। ती मध्ये महिला र बालबालिका सम्बन्धी 13, ज्येष्ठ नागरिक सम्बन्धी 14 तथा आर्थिक अपराध सम्बन्धी 34 वटा मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
1: बर्दियाको राजापुर नगरपालिकामा केसरीमा गत वर्षको तुलनामा रक्त अल्पता सम्बन्धी समस्यामा केही सुधार भएको पाइएको छ। गत वर्ष राजापुरको सम्पूर्ण विद्यालयमा परीक्षण गर्दा 82% किशोरीमा रक्त अल्पता देखिएकोमा यस वर्षको परीक्षामा 65% किशोरीमा मात्र रक्त अल्पता पुष्टि भएको छ। राजापुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत किशोरीहरूमा रक्त अल्पता परीक्षण गरेकोमा 65% रक्त अल्पता पुष्टि भएको जनाएको छ। नगरपालिकाले विद्यालयमा अध्ययनरत 10 वर्षभन्दा माथिका 2,175 जना किशोरीको रगत परीक्षण गर्दा 1,433 किशोरीमा रक्त अल्पता देखिएको जनाएको छ। यी मध्ये 72 जना किशोरीलाई कडा खालको रक्त अल्पता देखिएको छ भने 376 जना किशोरीलाई मध्यम र 985 जना किशोरलाई सामान्य किसिमको रक्त अल्पता देखिएको जनाइएको छ। परीक्षण गरिएका किशोरी मध्ये 3 3.3% कडा खालको रक्त अल्पता देखिएको हो। गत वर्ष 1441 जना किशोरीको रक्त परीक्षण गरिएकोमा 1174 जनामा रक्त अल्पता देखिएको थियो।
0: बालबालिकालाई घरमा लगेर खानु भनेर दिएको ठाउँमा रक्त अल्पताको अवस्था झनै जटिल भएको उहाँको भनाइ छ। यस्तै राजापुर नगरपालिकाका नगर प्रमुख दिनपेश थारूले राजापुरको किशोरीहरूको रक्त अल्पताको अवस्था सुधार गर्नका लागि यस वर्ष पनि सबै किशोरीको रगत परीक्षण गरेको बताउनुभयो। उहाँले रक्त अल्पताको रिपोर्ट हेरेर आगामी योजना बनाउने बताउँदै विद्यालयमा शिक्षकले राम्रोसँग खुवाउने र विद्यार्थीले नियमित आइरन चक्की खाने गरेको मा अल्प रक्त अल्पताको समस्या समाधान हुने बताउनु भएको छ। थारू समुदायको बाहुल्यता रहेको ठाउँ हुनाले सिकलसेल र थालसेनिया रोगको पहिचान गर्न समेत रक्त अल्पता परीक्षण शिविरले सहयोग गरेको हो।
1: लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको 11 महिनामा आन्तरिक राशो संकलनमा केही सुधार भएको छ। प्रदेश सरकारले गत जेठ 25 गतेसम्म 5,14,00,00,000 आन्तरिक राशो संकलन गरेको जनाएको छ। यो रकम गत आर्थिक वर्षको यही अवधिको तुलनामा 12% बढ़ी भएको बताइएको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा प्रस्तुत गर्नुभएको आर्थिक विवरणमा यो अवधिसम्म प्रदेश संचित कोषमा 26,77,00,00,000 दाखिला भएको उल्लेख गरिएको छ। संघीय सरकारबाट प्राप्त अनुदान राशि बाँडफाँड र प्रदेशको आन्तरिक स्रोतबाट प्राप्त रकम कोषमा समावेश हुने व्यवस्था रहेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा अहिलेसम्म 17,47,00,000 मात्रै खर्च गरेको छ। यो विनियोजित कुल बजेटको 44.8% हो भने खर्च मध्ये 10,11,09,00,000 विकास खर्च र 7,36,00,00,000 चालुतर्फ रहेको पनि मन्त्रालयले जनाएको छ।
0: सुदूरपश्चिम प्रदेश सरकारको विकास बजेट कार्यान्वयन यो वर्ष पनि निकै कमजोर देखिएको छ। चालू आर्थिक वर्षको 11 महिनासम्म प्रदेश सरकारले विकास निर्माणका लागि छुट्याएको कुल बजेटको 1/3 हिस्सा पनि खर्च हुन सकेको छैन। प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी लेखा अधिकृत बलदेव कपाडीले 11 महिनामा सुदूरपश्चिम प्रदेश सरकारले विकास खर्च जम्मा 28.97% मात्रै गरेको बताउनुभयो। आर्थिक वर्ष सकिन अब 1 महिना मात्रै बाँकी रहँदा 71% भन्दा बढ़ी विकास बजेट खर्च हुन बाँकी छ। सरकारले प्रशासनिक र साधारण खर्चको तुलनामा विकास खर्च निकै सुस्त रहेको जनाएको छ। जेठ मसान्तसम्ममा चालुतर्फ 45.7% खर्च भएको छ। विकासका लागि विनियोजित रकम थन्किएर बस्ने तर प्रशासनिक काम तलब भत्ता र कार्यालय संचालनमा भने खर्चको रफ्तार बढ़ी हुनुले सरकारको कार्यशैली र बजेट कार्यान्वयन क्षमतामाथि गम्भीर प्रश्न खड़ा गरेको छ। सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयको पूँजीगत खर्चको प्रगति करिब 18.32% हाराहारीमा छ। यस्तै सामाजिक विकास मन्त्रालयको पूँजीगत खर्च पनि करिब 28.74% मात्रै पुगेको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको खर्च प्रगति 20% हाराहारीमा रहेको छ। असारको अन्तिम समयमा आएर हतार हतार बजेट सिद्ध्याउनका लागि काम देखाउने र भुक्तानी लिने असारी विकासको प्रवृत्तिले यसपटक पनि निरन्तरता पाउने भन्दै स्थानीय भने आक्रोशित भएका छन्।
1: भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। रिलाई भने यो विश्राम
9: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
10: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गणिक तथा रासायनिक मलखाद, च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने, रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाई सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गृहस्थली सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलेरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोप राइटर सुनिता कुमारी साजी बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415978917।
11: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।
12: जस्ता समस्या छन्,
0: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
8: रेडियो भेरी एफएम।
1: तपाईँहरूले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक शेरफेरो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबरमा सिधै खेल खबर। फिफा विश्वकप फुटबल क्यारममा क्यानाडा र स्विजरल्याण्डको शानदार जित दर्ता हुँदा दक्षिण अफ्रिकाले चेक रिपब्लिकसँग अंक बाँडेको छ। समयमा रहेका दक्षिण अफ्रिकाले चेक रिपब्लिकसँग 1-1 बराबरी खेल्दै अंक तालिकामा खाता खोलेका छन्। पहिलो खेल गुमाएका दुवै टोलीको समान 2 खेलबाट बराबरी 1-1 अंक भएको छ।

0: बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्नुभयो। भारतले पहिलो ब्याटिङ गर्दै 20 ओभरमा 5 विकेट गुमाएर 209 रन बनायो। भारतका स्मृति मन्धानले 74 र सिफारीले 55 रनको अर्धशतकीय पारी खेल्दै भारतको महिला T20 विश्वकपमा इतिहासमै सबैभन्दा धेरै स्कोर खडा गर्न सहयोग गर्नुभयो। नेदरल्याण्डसले 17.3 ओभरमा सबै विकेट गुमाउँदै 114 रनमै सीमित भयो। यसै गरी अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको छ। अस्ट्रेलियाका बलरहरू चम्किएपछि बंगलादेश 20 ओभरमा 8 विकेट गुमाएर 77 रनमै समेटिन पुग्यो। अस्ट्रेलियाले 1 विकेट गुमाएर लक्ष्य सहज रूपमा पूरा गर्यो। खेल खबरसँगै लीला बिहानको फेरि खबर सकियो। बिदा हुन गएलसम्मका मुख्य खबर फेरि एकपटक।
1: पौडी खेल्ने क्रममा सुर्खेतको वीरनगरमा एक युवकको ज्यान गयो। दैनिकमा 14 वर्षीय बालिकालाई जबरजस्तीकरण गरेको आरोप एकजना पक्राउ।
0: जाजरकोटमा रेबिज विरूद्धको खोप नभएपछि स्थानीय मर्कामा निजी मेडिकलमा महँगोमा किन्नुपर्ने बाध्यता रहेको गुनासो।
1: कडानीमा चालू आर्थिक वर्ष 82-83 जेठ मसान्तसम्म सवारी दुर्घटनामा 123 जनाको मृत्यु।
0: र फिफा विश्वकप फुटबलमा क्यानाडा र स्विजरल्याण्डको शानदार जीत। दक्षिण अफ्रिकाले चेक रिपब्लिकसँग अंक बाँड्यो। हवस् हरिलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै दिलु रावत र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
3: ए रामलौटन भाइ, के गर्दैछौ?
4: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
5: हजुर,
4: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
5: हस् बाबा।
3: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
4: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
3: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाउ त।
4: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
3: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
4: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
3: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
4: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
6: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
7: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
8: केपी पोली क्लिनिक घुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
9: यही असार 5 गते शुक्रबारको दिन
8: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
10: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुई फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1। असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनपट्टी वडा नम्बर 5।

0: 4-3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7 असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया नाम दर्ता आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया, आयोजक नेपाल नेत्रज्योति संघ बाँके फत्तेबाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघ सुन।

0: अशोक साल त ढुक्क नारे बल्ली
1: हाँ त पोर्सालिक बाट सम्झोट आम हिन्दो लक्ती र हटबरा पानी वर्ष बेर अस्ति चाम कहाँ र सिक्जाए त सोचो त लट्ठी ठिपकम घर डान डान पानी वर्ष टिकी मन छटपटाइ लाग
0: हाँ त धन्न व्यालम्ब डिकम से सुरक्षित ठाउँ सरली नारी बत्ती
1: हाँ हो बदा
2: बर्खक ब्यालमा बहिया ढ्यार जोखिम रहत उहमा र बहिया से बचकला पहिला सावधानी अपनाए लड्या खोलम पानी बरल बाकल से सावधान रहिए एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण कर सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ढ्यार हुलक ओर से पानी ढिका के पी स्वच्छता में ख्याल करी
3: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश
4: डाक्टर आउने सम्बन्धी सूचना राजवंशी मेडिकल भुरीगाउँमा
5: यही असार 6 गते शनिबारको दिन
4: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू लुतो कपाल झर्ने अनुहार र टाउको चाया पोतो दाँत दुबी डन्डी फोर यौनाङ्गमा हुने घाउ गर्भवतीको समयमा भएको दागहरू शरीर चिलाउने मुसा मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस् राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया सम्पर्क नम्बर 98 85 25 00 2
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बाँच्छै

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, स्फूर्ति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्दशनीमा फसेको स्फूर्ति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झै।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग छ।

0: ग्रामीण जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-6 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
4: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
3: ए रमेश, पर्ख न, कता हेरेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइटु
3: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
3: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-33582।
4: नमन सपिङ सेन्टर, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
2: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बस्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो राइडरद्वारा दैनिकमा जारी सन्देश।
7: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।
8: सम्झन सकन्छौ?
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: शुभ प्रभात कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फल ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बार राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेको छु। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। कार्यक्रमको शुरूआती चरणमा छौं। तपाईँ 9843597658 र 9814673601 सीधा सम्पर्कमा आउन सक्नुहुनेछ। म कार्यक्रम ज्योतिष दर्पणको शुरूआती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग र ग्रह गोचरबाट। आज मिति 2083 साल, आज असार 5 गते हो। आज विशेष गरी हेर्दा असार महिनाको आज 5 गते रहेको छ शुक्रबार। तदनुसार ईस्वी सन् 2026 आज जून 19 तारीक नेपाल सम्मत 1146 रहेको छ। तथलाथ रौद्रनाम संवत्सर से सूर्य उत्तरायण ग्रीष्म ऋतु। आज विशेष गरी शुद्ध ज्येष्ठ शुक्ल पक्ष परम पवित्र पावन दिन आज पञ्चमी सूर्योदयमा रहेको छ। 43:07 22:25 अश्वेषा नक्षत्र 26:17 दिनको 3:41 हर्षण योग 38:45 बबकरण 15:08 आज आनन्द दिगमा मृत्यु योग रहेको छ। आजको निर्माणको समय 34:36 बिहान सूर्योदय 5:10 जाँदा भयो। साँझ सूर्यास्त ठिक 7 रहनेछ। अब पालो ग्रह गोचरको ग्रह गोचरमा आज विशेषत सूर्य नाम गरेका ग्रह मिथुन राशिमा रहेका छन् भने चन्द्रमा यतिखेर कर्कट राशिमा रहेका छन्। आजको चन्द्रमा पूरा दिन 3:41 कर्कट राशिमा रहन्छ भने तत्उपरान्त भने सिंह राशिमा चन्द्रमा प्रवेश गर्नेछन्। मंगल मेष राशिमा, बुध अवस्था यतिखेर मिथुन राशिमा छन्। बृहस्पति कर्कट राशिमा उच्च अवस्थामा, शुक्र कर्कट राशिमा रहेका छन् भने विशेष गरी शनि मीन राशिमा छन्। राहु यतिखेर कुम्भ राशिमा र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। अब यो जानकारी सही तपाईँलाई आजको दिन कसरी व्यतीत हुन्छ, तपाईँका राशिफल कसरी अगाडि बढ्छ भन्ने कुरामा हामी जानकारी गराउँछौ। अबको क्रममा मेष आदि बार राशिफल। सबैभन्दा पहिलो राशि मेषको लागि आज चौथो चन्द्रमा अलिकति मन खिन्न रहनेछ। काममा सफलता मिल्ने खालको योग देखिएको छ भने इष्टमित्रहरूले साथ दिने योग रहेको छ। लामो दूरको यात्राहरूमा पनि साथ र सहयोग प्राप्त गर्ने राशि मेष राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ। उन्नति राम्रो छ, तपाईँको लागि सकारात्मक ऊर्जा प्राप्त रहने योग छ। पराक्रम बन्ने योग छ भने आजको दिनमा सफलता हुने योगहरू राम्रा रहेका छन्। मन तपाईँको लागि एकदम प्रसन्न रहनेछ। तपाईँको कामबाट सबैजना सकारात्मक हुने योग छ। तपाईँको लागि अलिकति कामहरूबाट केही विवाद पनि आउन सक्ने योग भएकाले विशेष सावधानी अपनाउनु होला। सरकारी जागिरमा पदवृद्धिको लागि धेरै कुरामा सहज छ। कर्कट राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग देख्न सकियो। इष्टमित्रहरूले साथ दिन सक्छन्। गर्दै आएका नयाँ कामहरूबाट पनि सहज हुनेछ। काममा सफलताको साथसाथमा लग्नमा भएको चन्द्रमाले तपाईँको लागि अधुरा कामहरू पूरा हुन्छन्। महत्वपूर्ण वस्तुहरू उपहार प्राप्त रहने योग छ। बाह्रौं चन्द्रमा भएको कारणले गर्दा अलिकति केही काममा भने विवाद आउन सक्छ। यात्रा गर्दा विशेष ध्यान दिनुहोला। काममा असफल हुने योगहरू पनि देख्न सकियो। मन परेका व्यक्तिहरूसँग भेटघाट पनि हुने योग छ। कन्या राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि रहनु आजको लागि निकै राम्रो रहेको छ भने मान सम्मानमा पनि वृद्धि रहने खालका योगहरू राशिबाट संकेत ग्रहमा देख्न सकिने योग रहेको छ। तुला राशि हुनेको लागि आजको दिनमा दाजुभाइबाट सकारात्मक ऊर्जा प्राप्त रहनेछ। मान सम्मानमा वृद्धि हुन्छ। आन्तरिकता के काम कार्यहरूबाट पनि सहज हुने आजको राशिबाट संकेत देख्न सकिन्छ। वृश्चिक राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा प्राप्तिको साथ साथमा मन परेका व्यक्तिहरूसँग भेटघाट हुने योग पनि राम्रो छ। लामो दीर्घ यात्राहरू सहज हुन्छन्। इष्टमित्रहरूले साथ दिने योग छ। धनुराशि हुनेको लागि आजको दिनमा तपाईँको लागि दिन सुखद बन्दै जाने योग रहेको छ। मान सम्मानमा वृद्धि रहने कामहरू रहेको छ। इष्टमित्रले साथ दिन्छ। धनुराशिको लागि भने आठौं चरणमा कहिले काहीँ अलिकति केही स्वास्थ्यमा विशेष ध्यान नदिए आज अलिकति केही खर्चिलो दिन पनि बन्न सक्ने योग छ। मकर राशि हुनेको लागि आजको दिनमा सातौं बृहस्पतिले मांगलिक कार्यमा शरीर बनाउँदै जाने योग छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुने योगहरू आजको राशिमा संकेत देखिएका छन् भने इष्टमित्रहरूले पनि श्राप दिने योग राशिमा संकेत छ। कुम्भ राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुने योग देखिएको छ। मान सम्मानमा वृद्धि हुन्छ। आर्थिक ताकेका कामबाट सकारात्मक हुने योगहरू देखिएका छन् भने लामो दीर्घ यात्राहरूबाट पनि सहज हुने राशिमा संकेत छ। मीन राशि हुनेको लागि आजको दिनमा लामो दूरीको यात्रामा सहज हुनुका साथ साथमा इष्टमित्रहरूले साथ दिन सक्ने योग छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुनुका साथ साथमा गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा प्राप्त रहनेछ। आजको दिन सकारात्मक छ। दिन शुभ रहेको छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चतुर्वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: क्या तुम आफ्ना गया दिनकी र आपाउने दिनकी बारेमा जान्न चाहन्छौ? तसो हो भने आस ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढिबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौतिक वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्न रे जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखा ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउने कि लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: ज्योति धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। हरेक दिन हामी तपाईसँग भएका विशेष विशेष कुराकानी र तपाईसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा छु। 98453 97 658 र 98142376 सीधा तपाईसँग हामी सम्पर्कमा रहेर कुराकानी गर्दै तपाईहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहेका छौं। कोही जिज्ञासु हुनुहुन्छ, एउटा कुरो भनिहालौं, फेरि हामी खानपारीमा छैनौं, तपाईँहरू खानपारी आउनुभयो भने अब झुकिनुहुन्छ है। जति आउनुभयो, हिजोसम्म आउनुभयो, धेरै धेरै धन्यवाद, साधुवाद। अब आजबाट भेट हुँदैन, अब हामी तपाईँलाई भेट गर्नको लागि फेरि कसले कहाँ बोलाउनुहुन्छ अनि त्यही ठाउँमा जानेछौ र अबको यात्रा केही दिनसम्म हामी बाटामा रहन्छौ। त्यस पछाडि 5-7 दिन पछाडिको यात्रा हाम्रो चितवनको रहनेछ। चितवनमा तपाईँ भेट गर्नको लागि अब फोन गर्दै गर्नुहोला, आइदिनु हाल्नुहोला। अब कम्तीमा 10 दिन लाग्न सक्छ है चितवनमा हामीलाई भेट गर्नको लागि। हामी अब खानबारीमा पनि छैनौ, हामी अब चितवनमा पनि छैन, बाटोमा हिँड्दै हिँड्दै हिँड्दै हिँड्दै वातावरणलाई निहाल्दै निहाल्दै बल्ल चितवन पुग्नेछौ। अनि हामी तपाईँलाई चितवन पुगिसकेपछि म तपाईँलाई जानकारी गराउनेछु कि म भरतपुर आइपुगेको छु, आउनुहोला। फेरि भरतपुरमा पनि धेरै दिनको बसाई नरहन सक्छ, फेरि भरतपुरबाट फेरि हामी एकचोटि काठमाडौँ पनि जाने काम छ, काठमाडौँ पनि जाने तयारी गर्दैछौ। अब काठमाडौँतिर भेट्नको लागि पनि कति कति आउने भनेर मेसेज आयो र कमेन्ट आयो भने, हामीलाई फोन आयो भने फेरि हामी काठमाडौँमा एक दिन तपाईँहरूसँग भेटघाट पनि गर्न सक्छौ। आजलाई यति भने अब कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर। हे प्रभु, राधे राधे।
1: राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ त्यो उता देखेर?
1: शङ्खुवा
0: सभा कुन ठाउँमा हुनुहुन्छ त्यतिखेर तपाईँ?
1: चैनपुरमा
0: हुनुहुन्छ। अब यहाँ हुन्जेलसम्म कसैले फोन गर्नु भएन, अब म हिँडे भने चाहिँ फेरि फोन आउनु थालो शङ्खुवासभाबाट है।
1: हजुर हजुर।
0: रेडियो शङ्खुवासभा धेरै सुन्नुहुन्छ होइन?
1: हजुर।
0: जति यहाँ म एकै महिना बसे पनि मान्छे आइरहने ठाउँ रहेछ कि है। रेडियोले राम्रो काम गर्नु भएको छ, रेडियोलाई सबैले माया गर्नु भएको छ र तपाईँ हाम्रो भेटघाट बोलचाल हुन पाउँछ। अहिले कसको बारेमा हेर्ने तपाईँ?
1: अहिले म नातिको बारेमा हेर्नु चाहन्छु।
0: नातिको साल महिना गते समय भनिदिनु त।
1: 2066 साल
0: कुन महिना?
1: माघ महिना।
0: कति गते?
1: 8 गते।
0: के बार?
1: शुक्रबार।
0: कति बजे?
1: बेलुका 8 बजे र 9 मिनटमा।
0: 8 बजे र 9 मिनटमा कहाँ भयो जन्म?
1: शङ्खुवासभा नै हो गुरु।
0: बेलुका कि बिहान? अरे
1: बेलुका।
0: अनि तपाईँ चैनपुरबाट यहाँ हामी खानपारीमा हुँदाखेरि भेट्न आउनुभयो कि भएन?
1: भएन, अलिक टाढो पऱ्यो नुन्दाकी मेरो घर चाहिँ।
0: ए, टाढा पऱ्यो है। अनि छोराछोरीका चिना टिप्पणीहरू केही बनाउनु भएको छ कि छैन?
1: छैन गुरु।
0: हो, अहिले तपाईँ कार्यक्रममा आउनु भएको छ, यो तपाईँको नातिकीको भन्नुभयो अरे?
1: हजुर हजुर।
0: नाति हो?
1: नाति हो।
0: नाति हो भने तपाईँको यहाँबाट हेर्दाखेरि मेष राशि चुडामणी नाम आउँछ नातिको है।
1: हजुर।
0: सप्तमीको दिनमा जन्म भएको छ, अनिखेर चाहिँ लग्न तपाईँको सिंह लग्न देखियो। सिंह लग्नको मालिक रहेको छ विशेष गरी सूर्य। सूर्य छैटौं घरमा रोगी बनाउँछ है, रोगी बनाउँछ, बुझ्नुभयो कि भएन? अलिकति रोगी बनाउँछ, सूर्यको उपासना गर्नुपर्छ होइन? अनिखेर तपाईँको नातिको लागि सूर्यको उपासना गरिसकेपछि धेरै कुरामा राम्रो हुने खालको योग परेको छ। ग्रहको शान्तिहरू गर्ने, ग्रहका पूजापाठहरू गर्ने। अब यो सानो बच्चा यतिखेर अवस्थामा हेर्दा 16 वर्षको उम्रमा देखिएको छ, 15 वर्षसम्म उल्का थियो, अब अहिले सूर्य चलिरहेको छ। विशेष गरी सूर्यको लागि शान्तिहरू गर्ने, पूजापाठहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: यो नातिको पढाइ कस्तो हुन्छ त गुरु?
0: मैले भने त अलिकति उल्काले कामहरू बिगार्यो, अबको लागि राम्रो हुन्छ है।
1: यो नातिको बुबा आमासँग चाहिँ के सम्बन्ध कस्तो होला?
0: बुवा आमासँग सूर्य बिग्रेको मान्छेले बुवासँग राम्रो गर्दैन। अब बुवा र आमाको पनि समस्या हुन सक्छ, यो सूर्य बिग्रेको मान्छेको अलिकति केही न केही समस्या हुन्छ, अन्य त्यस्तो धेरै बिग्रेको देखिँदैन है त।
1: हजुर, अनि यसको यो नातिले के व्यवसाय गर्दा राम्रो होला?
0: यो यो बाबुले सबैभन्दा राम्रो अध्ययन अध्यापन गराउनु, अलिकति मङ्गलबारको व्रत राखिदिनु होइन,
1: हजुर,
0: पूजा पाठहरू गराइदिनु राम्रो हुन्छ है।
1: पछि यो नातिको चाहिँ विवाह कस्तो होला हजुर?
0: नातिको लागि चाहिँ सबैभन्दा राम्रो यो राहुको शान्ति मङ्गलबारको व्रतहरू बसेर अगाडि बढ्नु, ग्रह शान्तिहरू गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है त। एक अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो हो, रातो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिणमा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे
1: राधे राधे।
0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी छौं र तपाईसँग भएका विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू भने तपाईँहरूलाई दिने प्रयास गरिरहेका छौं। हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा छौं। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, हामीलाई प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान लिन सक्नुहुनेछ। हामी हरेक दिन तपाईँहरूलाई जानकारी गराउँछौ र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा तपाईँसँगका विशेष कुराकानी र भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधानको लागि सम्झिन सक्नुहुनेछ। कोही जिज्ञासु यतिखेर लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर।
2: राधे राधे।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
2: खोटाङबाट टिकाराम बस्नुपर्ने।
0: खोटाङबाट टिकारामजी बोल्दै हुनुहुन्छ, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर टिकारामजी?
2: रेडियो खोटाङबाट।
0: रेडियो खोटाङबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अनि अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो आफ्नो बारेमा।
0: साल महिना गते समय थाहा छ कि छैन?
2: थाहा छ।
0: भन्नु त।
2: 2064
0: साल
2: असार महिनाको,
0: असार महिनाको
2: 7 गते बिहिबार,
0: 7 गते बिहिबार कति बजे भन्नुभयो?
2: बेलुकाको 7:07।
0: बेलुकाको ठिक 7 बजे हो ठ्याक्कै?
2: हजुर।
0: कुन जिल्लामा भयो जन्म चाहिँ?
2: खोटाङ जिल्लाको।
0: खोटाङ जिल्लामा तपाईँको आफ्नै हो यो?
2: हजुर।
0: रेडियो सुन्दै हुनुहुन्छ अहिले?
2: सुनिरहेको
0: छु। कुन रेडियोबाट सुन्नुहुन्छ है?
2: रेडियो खोटाङ।
0: रेडियो खोटाङबाट सुन्नुहुन्छ। पूर्व फाल्गुनी नक्षत्रको चौथो पावबाट नाम जुडेको छ, राशिको नाम टुबाट, टुकनाथ अथवा टुकराज नाम आउँछ। सप्तमीको दिनमा जन्म तपाईँको सिंह राशि हो। पढाइमा एकदमै धेरै कमजोरी हो त, कति पढ्नु भयो? पढाइमा त एकदम धेरै कमजोरी देखियो त, छोड्नु भयो पढाइ?
2: हजुर।
0: 21 वर्षसम्म संकट छ, काम पनि केही गर्न मन लाग्दैन, घर भन्न पनि मन लाग्दैन है?
2: हजुर।
0: धेरै कुरामा समस्या छ हजुर। ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने, ग्रहको उपासनाहरू गरिसकेपछि धेरै कुरामा राम्रो हुने खालको योग छ होइन? अब तपाईँको लागि यो विशेष गरी ग्रहका शान्तिहरू गर्दै, ग्रहका पूजा पाठहरू गर्दै अगाडि बढ्नु होला, धेरै कुरामा राम्रो हुन्छ है त। अरू के छ विशेष?
2: बाहिरतिरको प्रोसेस गरिरहेछु कि
0: विदेशतिरको लागि 21 वर्षभित्रमा तपाईँले चाहिँ एउटा पूर्णिमाको व्रत बसेर, एउटा भए पनि पूर्णिमा व्रत बस्नु, चन्द्रमाला भाकल गर्नु फ्याक्ट्री काम बन्छ, विदेश गइन्छ, पैसा कमाइन्छ। तर पढाइमा राम्रो भएन, अलिक अब त्यस्तै त्यस्तै खालको देख्नु जाने, अलिअलि दुःख चाहिँ गर्नु पर्यो है त। राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, हामी तपाईसँग प्रत्यक्ष रूपमा कुराकानी र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौं। हामी प्रत्यक्ष रूपमा कुराकानी, भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु हाम्रो लाइनमा फेरि पनि हुनुहुन्छ, हामी उहाँको को हुनुहुन्छ आवाजलाई स्वागत गर्नेछ। राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? हजुर आवाज बुझिएन हजुर, शङ्खुसाबाट फेरि फोन आउन थाल्यो। को बोल्दै हुनुहुन्छ शङ्खुसाबाट? सीता लिम्बू। अनि सीताजी यहाँ आउनुभयो कि भएन हामीले भेट्न? कहाँनिर पर्छ? अलिक ठुलो आवाजमा बोलिदिनु न, कहाँनिर पर्छ घर? पाँच कपनबाट थोरै मान्छे आउनु भएन, तपाईँ छुट्नु भएको छ नि। के भयो तपाईँलाई आउनलाई? टाढा बाटो भयो कि खेतीपाती भयो कि के भयो? धेरै मान्छे चाहिँ रोपाईले यस्तै यस्तै खेतीपातीले आउन पाएन भनेर धेरैले गुनासो गर्नु भएको छ, फेरि आउँदा भेट्नुपर्छ है त। अनि अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? छोरीको साल महिना गर्दै समय भनिदिनु त।
2: 2064 साल
0: जेठ महिनाको 9 गते बुधबार बेलुकाको
2: 4:45
0: कुन जिल्लामा भयो जन्म? बेलुका भनेको दिउँसो होइन, घाम अस्ताउने बेला, दिउँसोको 4:45 राशिको नाम छोराको माधव नाम आउँछ, सिंह राशि हुन्छ, मघा नक्षत्रको पहिलो पावबाट नाम जोडिएको छ, सप्तमीको दिनमा जन्म भएको छ है। लग्नमा तुला लग्न देखियो, तुला लग्नको मालिक शुक्र, भाग्य स्थानमा राम्रो छ, विवाह पछाडि भाग्य उदय चम्किने खालको योग रह्यो बाबुको। अलिकति अहिलेको लागि भने विद्यामा शुक्रले एकदमै ठुलो बाधा गयो। पञ्चम स्थानमा राहु छ, यो पञ्चम स्थानको राहुले धेरै कुरामा पढाइमा डिस्टर्ब गर्यो। फेरि चन्द्रग्रहण योग छ, मन एकदम चञ्चले चुलबुले, घरि के पढ्ने भन्छ, घरि के पढ्ने भन्छ, आ पढ्दिनँ भन्छ होइन, धेरै कुराहरूमा मन एकदम चेन्ज गरेको गरे, मन चेन्ज गरे गरे गर्ने खालको भनिन्छ हो, त्यस्तै खालको युग देखिया छ। ग्रहलाई विशेष गरी शान्ति स्वस्ति पूजा पाठहरू गर्दै अगाडि बढ्नु होला, धेरै कुरामा राम्रो हुन्छ है त। अरू केही छ कि छुट्यौँ? विवाहको लागि चाहिँ यो बच्चालाई 26 वर्ष भन्दा पहिले गरिसक्नु पर्ने युग आयो, 26 वर्ष पछाडि सङ्कट लाग्छ यो। अब अहिले यसलाई ठिक छ, ग्रहको शान्तिहरू गरेर ग्रहको पूजा पाठहरू गरिदिनु राम्रो हुन्छ है। अनि बिहे गर्दाखेरि हेराएर कोराएर गर्दा राम्रो हुन्छ है त। घरको वास्तुको लागि उत्तरपट्टि सामान्यतया अलिकति फोहोर चिज देखिन्छ, उत्तरपट्टि चिसो हुने चिजहरू छन्, अनिखेर त्यहाँ अलिकति दोषहरू देखिन्छ, त्यहाँ नाकको बासहरू भइरहेको छ। घर त राम्रो हो, नाकको सेवा पुगेन भने फेरि अलिकति केही दोष लाग्न सक्छ है। तीन अङ्ग राम्रो हुन्छ, सबैभन्दा राम्रो रातो सेतो रङ राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको बसाईमा हामीसँग प्रत्यक्ष रूपमा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर सफल भएको छ शङ्खुवासबाट। शङ्खुवासबाट धेरै भक्तहरूले रेडियो शङ्खुवासबाट सुन्नुहुन्छ, धेरै एक्टिभ पनि हुनुहुन्छ, धेरैले फोन पनि गर्नुहुन्छ हामीलाई प्रत्यक्ष रूपमा कुराकानी र बहुत भविष्य अनि वर्तमान समितिको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी निरन्तर तपाईँसँग छौं र तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने एउटा प्रयास गरिरहन्छौं। कोही जिज्ञासु हामीसँग तपाईँ पनि बन्न सक्नुहुन्छ, जिज्ञासु बनेर आउनुहोला। हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी पनि तपाईँले सक्नुहुनेछ। फोन गर्ने प्रयास तपाईँ गर्दै गर्नुहोला।

0: गेटबाई फूड वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601
1: सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
2: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
2: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
3: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। विश्रामपछि तपाईँलाई स्वागत गर्दै फेरि पनि तपाईँसँग कुराकानी गर्छौ फोनमा र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयास गरिरहन्छौ। 98453 97658 र 98142376 मा सीधा सम्पर्कमा भने हामी रहने प्रयास गरिरहेका छौँ। फोन गर्नु है, कति हरे नम्बर 98453 97658 है। हामी प्रत्यक्ष रूपमा भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौँ। कोही जिज्ञासु देखेर हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: कृष्ण
0: मगर सिसङगढी ओखलढुङ्गाबाट रेडियो सुन्दै हुनुहुन्छ कि सुन्नु भएको छैन? आज सुनिरहनु भएको छ होइन? अहिले कार्यक्रममा आउनु भएको छ कसो?
1: हजुर,
0: भन्नु त, साल महिना गर्दै समय
1: 2070 साल फागुन महिनाको 7 गते
0: 70 को फागुनको
1: 7 गते बुधबार बेलुका राति 11:42
0: बेलुका। कुन जिल्लामा भयो जन्म? अस्ति हामीले हेरेको कसको? राशिको नाम छोराको चाहिँ रबाट राम प्रसाद राम कुमार रमेश नाम तुला राशि हुन्छ। पञ्चमीको दिनमा जन्म भएको छ। लग्नमा राहु र मंगल यसलाई अंगारकी भन्छन्। असाध्य धेरै रिसाउँछ बच्चा, पढाइमा असाध्य कमजोरी भयो बच्चाको है। तर तपाईँले एउटा कुरो ख्याल गर्नुहोला, राहु र मंगल मात्रै छैन, मंगल र चन्द्रमा पनि छ। यो महालक्ष्मी परेको छ, अलिकति राहुले बिगारेको छ। राहुको शान्ति स्वस्ति पूजा पाठ राहुको उपासनाहरू गर्यो भने धेरै कुरामा राम्रो हुन्छ है। अब यो ग्रहको शान्ति स्वस्ति पूजा पाठहरू गर्दै अगाडि बढ्नु। अहिले राहु चलेको छ, यो 20 वर्षसम्म राहु छ, यो राहुको लागि शान्तिहरू गर्ने राहुको लागि पूजा पाठहरू गर्ने गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। अरू के छ विशेष? तीन अङ्क राम्रो हुन्छ, कालो रङ राम्रो हुन्छ, रातो रङ राम्रो कालो रङ राम्रो हुन्छ, दक्षिण पश्चिम दिशा राम्रो हुन्छ है। जागिरको लागि मैले भने त अंगारकीको शान्ति गर्नु र राहुको शान्ति गर्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ, अन्यथा कामहरू बन्न गाह्रो हुन्छ है। राहुहरूको कवचको लागि तपाईँले मलाई दिउँसो सम्पर्क गर्नुहोला। अहिले कार्यक्रममा अब त सबै कुरा थाहा हुँदैन नि त होइन, यहाँ छ कि छैन, नभए भरतपुरबाट फेरि म घर पुगेपछि आउन सक्छ है। वास्तुको लागि ठिकै छ, नराम्रो छैन, अलिकति आग्नेय कोण बिग्रेको छ, घरको पूर्व पूर्वपट्टि अलिकति सामान्य समस्या छ है। अब यो केही बाङ्गोजो होला, वास्तुमा भनेको टोयलेट बाथरुममा चाहिँ अलिकति बिग्रिएको होला, केही न केही दोष हुन्छ है। त राहु र मंगलसँगै हुनु भनेको अलिकति अंगार गीत पर्नु हो, अंगार गीत परेको मान्छेलाई घरमा अलिकति विशेष गरी वास्तुहरूमा समस्या हुन सक्छ। कुन दिशामा भने पूर्व फर्किँदा दाहिने दाहिने बाटोमा आग्ने कुरोमा है। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी छौं र तपाईँसँग भएका विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376 सीधा तपाईँसँग भएका हामी कुराकानी गर्ने एउटा प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा फेरि पनि हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा फेरि पनि स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
2: राधे राधे,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
2: इलाम डाँडा लक्ष्मी प्रसाद थापा मगर।
0: लक्ष्मी प्रसाद थापा मगर इलामबाट?
2: हजुर।
0: इलामको कुन ठाउँमा हुनुहुन्छ अहिले?
2: इलामको रवि
0: रविमा हुनुहुन्छ रविमा कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नुभएको छ
2: फिकल
0: रेडियो फिकल बच्छ रविमा
2: हजुर
0: सुनिन्छ मजाले
2: सुनिन्छ हजुर
0: अनि अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ
2: म आफ्नै हेरौँ कि भनेर
0: साल महिना गते समय भन्नु त
2: 2010 साल
0: दस साल
2: असोज 9 गते शुक्रबार
0: असोज महिनाको
2: 9 गते शुक्रबार
0: 9 गते शुक्रबार कति बजे भयो घरमा ठ्याक्कै
2: शामको 7:30 बजे
0: साँझको 7 बजे र कति मिनट 30 कि 32
2: 30
0: कुन जिल्लामा भयो जन्म
2: जन्म यही स्थानमै हो
0: भनेको इलाम जिल्लामै होइन
2: हजुर
0: रवि इलाममा पर्छ होइन
2: रवि आधा इलाम पर्छ आधी पाँच थर पर्छ
0: रवि भन्दा अगाडि त राकम भन्ने ठाउँमा 5 थर कि इलाम
2: म इलामपट्टि पर्छ अलि यता ओरै छु इलामतिरै
0: ए यो तपाईँको 2010 सालमा जन्मिनु भयो असोज महिनाको 9 गते 7:30 बजे मेष राशि आउँछ राशिको नाम लाल प्रसाद लक्ष्मण प्रसाद लक्ष्मण के नाम राख्नुभयो
2: मेरो चिनामा लाल बहादुर छ
0: लाल बहादुर ल ठिक छ मिल्यो लग्नमा चन्द्रमा साह्रै राम्रो मान्छे सबैको हित चाहने मान्छे साह्रै उन्नति गर्नुभएको मान्छे अब यो सबै कुरो राम्रो छ अलिकति तपाईँको सन्तानबाट असन्तुष्टि हुने युग देखियो हजुर के भयो कि सन्तानले केही न केही दुःख पाए कि केही न केही अब त्यस्तो केही दोषहरू लाग्यो कि चाहिँ भने जस्तो विवाह गरेनन् राम्रो भएर नि एउटा सन्तानमा के भयो
2: हजुर दोस्रो तेस्रोसम्म विवाह भएको
0: छोराको
2: मेरो चाहिँ
0: हजुरको होइन कि हजुरको त भइहाल्यो तपाईँको सन्तानको चाहिँ
2: हजुर छोराको अहिले
0: गडबडै छ होइन सबै कुरोमा ठिक छ तपाईँ सन्तुष्टि मान्छे राजयोग परेको मान्छे बृहस्पति पराक्रम स्थानमा गएर बसेको छ राम्रो योग छ अब तपाईँ 10 सालको मान्छेलाई ठ्याक्कै 73 वर्षको उमेरमा हुनुहुन्छ 73 वर्षको उमेरमा बृहस्पति चढ़िरहेको छ एकातिर भने अर्कोतिरको अवस्थामा हेर्दा केतु छ अर्कोतिर गएर हेर्दाखेरि त्यस्तो नराम्रो योगहरू देखिएको छैन आत्तिनु पर्ने ग्रहहरू छैन राम्रो छ चिनाहरू अब यो 78 सालदेखि चाहिँ शनि भन्ने ग्रह चल्छ अलिकति त्यसले धेरै समस्याहरू ल्याउँछ रोगहरू ल्याउँछ 78 सालको 6 महिना 4 दिनपछि 78 साल 6 महिना 4 दिन पछाडि शनि चल्ने भएकाले अहिलेलाई असाध्य राम्रो छ नराम्रो छैन ग्रह ठिक छन् सन्तानबाट असन्तुष्टि हुन्छ भोलि सन्तानले मुद्दा हाल्न सक्छन् जेलको सम्भावना त अलिकति गाह्रो छ है त्यो चाहिँ फेरि ख्याल गर्नु है सन्तानसँग झगडा गर्ने सन्तानसँग लापाइहाल्ने काम नगर्नु है
2: जेलको पनि सम्भव छ
0: यो शनि चलेपछि अलिकति गाह्रो पार्छ हजुर है
2: पिछाडि भविष्यमा छोरा बुहारीले हेर्दै नलमाए छोरा छोरी बुहारी
0: मैले भने त सन्तानबाट चाहिँ अलिकति असन्तुष्टि योग देखिन्छ भनेको राम्रो छैन अरू केही छ कि छुट्यौ
2: यो श्रीमती चाहिँ कस्तो होला मेरो
0: श्रीमती रोगी सप्तममा शनि छ रोगी रोगी पर्ने खालको छ है
2: हजुर
0: शनि छुट्टिन्छु राधे राधे
2: वास्तु कस्तो होला
0: वास्तुको लागि राम्रै छ नराम्रो छैन ग्रह ठिक छ राधे राधे
2: राधे राधे
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहेका छौं तपाईँ फोन गर्न सक्नुहुन्छ 98453 97658 र 98143761 सिधा सम्पर्कमा आउन सक्नुहुन्छ हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं कोही जिज्ञासु हामीसँग लाइनमा हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ राधे राधे हजुर कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ बैतडीबाट नाम के भन्नुभयो निशा भट्टराई निशाजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँदेखिर रेडियो बैतडीबाट सुन्नुहुन्छ अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ आफ्नो साल महिना गते समय भन्नु त
3: 2057 साल
0: फागुन महिनाको 6 गते के बार परेको थियो?
3: 4 गते।
0: ए फागुनको 4 गते के बार थियो?
3: बिहीबार।
0: बिहीबार कति बजे भयो जन्म?
3: बेलुका
0: 8 बजेर 30 मिनटमा बेलुका हो। कुन जिल्लामा जन्मिनु भयो तपाईँ? बैतडी। तपाईँको आफ्नै होइन यो? राष्ट्रको नाम चाहिँ 57 सालको फागुनको 4 गते भन्नुभएको छ बिहीबार है। नारायणी नाम आउँछ, वृश्चिक राशि हुन्छ, अष्टमी भन्ने तिथिमा जन्म भएको छ, त पनि कृष्ण पक्ष फागुनको। यहाँबाट हेर्दाखेरि के देखियो भने लग्नमा कन्या लग्न लग्नको मालिक बुध पञ्चम स्थानमा छ, राम्रो योग छ, महालक्ष्मी योग परेको छ, पैसा पनि राम्रो कमाउने, व्यापार बिजनेसमा लाग्नुपर्ने खालको योग छ। तर शनि अलिकति अष्टम स्थानमा हुँदा शरीर एकदम दुख्ने, खुट्टाहरू दुख्ने, नसारको रोगमा समस्या आउने खालको देखिन्छ, के भयो? अब यो ग्रहको कारण शनि अष्टम स्थानमा गएर निज भएर बसेको छ, यसले त धेरै ठुलो अपरेसन गराउँछ, दीर्घ रोगीहरू बनाउन सक्छ, एकदम ध्यान दिनु है। बुझ्नुभयो कि भएन? भोलि ग्रहहरू बिग्रेर ठूलो असरहरू पर्न सक्छ, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने गर्दै अगाडि बढ्नु राम्रो हुन्छ है। पूर्णिमाको व्रत भन्दा नि शनिबारको व्रत पनि भन्नु, पूर्णिमा पनि भन्नु, झन् राम्रो हुन्छ। व्रत भनेको त जति बस्छ त्यति राम्रो हो है। अब यो अलिकति ग्रहमा शान्तिहरू गर्दै ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। मैले के भने शनिको प्रभाव ठूलो छ एउटा कुरा, अर्को कुरा तपाईँलाई 22 वर्षदेखि 30 वर्षसम्म संकटा भन्ने कुरा चलिरहेको छ अहिले, कामहरू होइन तपाईँको झन् ठूलो रोगहरू लाग्छ। मलाई पनि भने नसाहरूमा समस्या आउने, दुख्ने, पोल्नेहरू हुन सक्छ, तर पैसा धेरै कमाउने, व्यापार बिजनेसमा अगाडि बढ्ने काम गर्नु, सरकारी जागिरको लागि एप्लाई नगर्नु, खानु हो भने भोलि छोड्नुपर्छ, बेकार हुन्छ। आफ्नो व्यवसायलाई अगाडि बढाउँदै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है। पढाइको लागि त 22 वर्षदेखि त उन्नति भएको छैन नि त, फेल हुँदै पढ्दै कति पढ्ने त, कति दिन त ब्याक पेपर। अब सङ्कटै मात्रै छ, 30 वर्षसम्म राम्रो छैन है। ग्रह शान्तिहरू गरेर अगाडि बढ्नु भयो भने सम्भावना राम्रो हुन्छ है त। हस्, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी अनि तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। 98 4 57 97 658 र 98 1 42 73 601 सम्पर्कमा आउन सक्नुहुनेछ। हामी प्रत्यक्ष रूपमा कुराकानी र प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ। कोही जिज्ञासु यतिखेर हाम्रो सम्पर्कमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
4: राधे राधे हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रभु?
4: बर्दियादेखि दिल्ली राज न्योपाने।
0: दिल्ली राजजी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
4: टाइगर एफएम।
0: टाइगर एफएममा कार्यक्रम सुन्दै हुनुहुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँले?
4: मेरो श्रीमतीको बारेमा।
0: दिनदिनै सुन्नुहुन्छ टाइगर एफएम कि कहिले कसो मात्रै?
4: हजुर हजुर,
0: दिनदिनै सुन्नुहुन्छ है। तपाईँ आज आफ्नो श्रीमतीको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: हजुर,
0: भनिदिनु त। साल महिना गते समय?
4: 2030 साल।
0: 30 साल।
4: पौष 8 गते।
0: पौष महिनाको 8 गते
4: आइतबार।
0: आइतबार
4: साँझ भनियो कि बेलुकी भनियो? 8 बजे।
0: रातिको 8 बजे भन्दा पनि पाइयो होइन?
4: हजुर।
0: कुन जिल्लामा भयो जन्म?
4: तनहुँ जिल्ला।
0: तनहुँ जिल्लामा। यो को मान्छे अरे यो?
4: मेरो श्रीमती।
0: तपाईँको श्रीमतीको लागि ज्येष्ठा नक्षत्रको चौथो पावमा नाम आयो, युवता नाम वृश्चिक राशि हुन्छ, अमावस्या यानि कि औंसीको दिनमा जन्म भएको रहेछ, असाध्यै स्वास्थ्य बिग्रियो, घर परिवारमा झगडा पर्यो कि तपाईँले कान्छी बनाएर ल्याउनु भयो?
4: नानी नाइ ल्या छैन, एउटा मात्रै हो, घर परिवारमा झगडा जस्तो त छ,
0: परिरहन्छ अहिले, रोगी पनि हुनुहुन्छ होला होइन, यो औँसीमा जन्मिने मान्छेले विवाह पछि औँसी शान्ति गरेन भने विवाह बिग्रिने अथवा अशुभ हुने अथवा धेरै कुरामा समस्याहरू हुने खालको योग हुन्छ कि
4: हजुर,
0: यो अलिकति ग्रहको शान्तिहरू गरेर ग्रहको पूजापाठहरू गरे भए धेरै कुरामा राम्रो हुन्थ्यो, अहिले पनि केही बिग्रिया छैन, तपाईँको घरमा फेरि के छ भने तपाईँको आफ्नै घरमा कोही मान्छे अकालमा मृत्यु पनि भएको छ, के भयो
4: खोइ त्यो त अब पहिले पुर्खाहरू मध्येमा दुईटा बाजेहरू चाहिँ परमा जानुभएको अरे, त्यसपछि फर्केर आउनु भएको छैन, के अस्तो पत्तो छैन भन्ने त्यो सुनिन्छ, अरू त थाहा छैन,
0: तपाईँको काका ठुलो बाहरू पनि कोही
4: नाइ नाइ हजुरबाहरू
0: हजुरबाहरू त्यही त हजुरबाहरू दोस्रो देखिन्छ, ग्रहको शान्तिहरू गर्दै ग्रहको पूजा पाठहरू गर्ने कामहरू गरौँ, धेरै कुरामा राम्रो हुन्छ है
4: हजुर,
0: अरू के छ विशेष,
4: अनि विशेष अब रोगी अनि त्यस्तै छ, त्यही भएर
0: अब यो मैले भने त अब यो ग्रहको शान्तिहरू गरेर ग्रहको पूजा पाठहरू गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ, शान्तिहरू गर्नुहोला, ग्रहका पूजा पाठहरू गर्नुहोला राम्रो हुन्छ है,
4: कुन कुन ग्रह कुनै ग्रह भनेर मात्रै त
0: सूर्य ग्रहण युगको शान्तिहरू गर्ने, अमावस्याको औँसीको शान्तिहरू गर्ने, महामृत्युञ्जय जपहरू गराउने, अहिले ठ्याक्कै तपाईँको श्रीमतीको लागि यहाँबाट हेर्दाखेरि चाहिँ 53 वर्षको उमेरमा मैले देखेँ, 53 वर्षको उमेर भएको मान्छेलाई अहिले अब 54 वर्षदेखि सङ्घटा गरेर लाग्नेछ र अहिले राहु चलिरहेको छ 71 राहुको पनि शान्ति गर्ने सबै कुरा गरेपछि राम्रो है त
4: हजुर,
0: के छ अरू
4: अनि के अरे घर परिवार वास्तु
0: घर परिवारमा मैले भनिहालेँ झगडाहरू पर्छ, रोगी मान्छेहरू हुन्छन्, वास्तु पनि भयङ्कर बिग्रिएको छ, वास्तुमा पनि खाना पकाउने ठाउँ पनि उल्टो छ, पानीको धारा पनि उल्टो, सबै कुरो उल्टो छ, राम्रोसँगले तपाईँले वास्तु मिलाएर अगाडि बढ्नु होला, धेरै कुरामा राम्रो हुन्छ है,
4: अनि शुभ रङ्ग
0: दुई अङ्क राम्रो हुन्छ, रातो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, अहिले छुट्टिन्छु, राधे राधे
4: राधे राधे,
0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ हामी, तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं, हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्दै तपाईसँगका विशेष कुराकानीलाई जोड्ने प्रयास गर्छौं, तपाई कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फेसबुकबाट पनि साथी बन्न सक्नुहुन्छ, फेसबुकमा तपाईँ हामीलाई लक्ष्मण सुवेदी 333 सर्च गरेर पनि तपाईँ हामीसँग जोडिएर हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारी दिन सक्नुहुन्छ, फेसबुकमा सबैले हाम्रो फेसबुक पेज आधिकारिक पेजमा फलो गर्नु भएको छ, तपाईँ पनि फलो गर्न छुटिसक्नु भएको छ भने LAXMANSUBEDI सुवेदी 333 सर्च गर्नुहोला, धेरैले यसपालि खानबारीमा भेटेर हामीलाई फलो गर्नु भएको छ है, अनि हामीलाई तपाईँले फेसबुकबाट पनि हेर्न सक्नुहुन्छ भने कहिलेकाहीँ वाट्सएपमा 98453 97658 पनि हामीलाई वाट्सएप गर्न सक्नुहुन्छ, हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्न फेसबुकमा वाट्सएपमा अथवा इन्स्टामा टिकटकमा कताबाट भेट्न सक्नुहुन्छ, युट्युबमा पनि हामीसँग सम्पर्कमा रहेर विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान तपाईँ लिन सक्नुहुनेछ, दिउँसो फोन गर्नुहोस् नम्बरमा अथवा फेसबुकमा मेसेज गर्नुहोस्, वाट्सएपमा मेसेज गर्नुहोस्, कसरी हुन्छ तपाईँ हाम्रो प्रत्यक्ष रूपमा भेटघाट भने अवश्य मेव हुने जानकारी गराउँछु, आजको लागि कार्यक्रमको लगभग अन्तिम भागमा छु, हामी हिजो खाँदबारीबाट माथि ठुलढुङ्गातिर गयौं, ईश्वर सर, भक्त सर अनि सीताराम सर सबैको परिवारसँग भेटघाट भयो, असाध्य रमाइलो यात्रा हिजोको भयो, त्यो यात्रालाई स्मरण गर्दै अबको हामी हाम्रो बसाई खाँदबारीमा रहेन तपाईँलाई थाहा छँदैछ, फेरि आउने वाचा गर्छौं, कहिलेकाहीँ तपाईँलाई धेरै बोलाउनु भयो भने एक दुई वर्षपछि समय मिल्यो भने आउँदै जानेछौं भन्दै आजको लागि कार्यक्रमबाट पनि बिदा लिन्छु, सम्पूर्ण खानबारी संघ सभा भोजपुर परि जिल्लाका जो जो आउनुभयो उहाँहरू सबैलाई धन्यवाद, जो जोले कार्यक्रम सुन्नुभयो आउन पाउनु भयो कामको व्यस्तताले उहाँलाई पनि विशेष आभार भन्दै फेरि भेटौँला, फोनबाट पनि कुराकानी गर्दै गरौंला, फेसबुकतिर पनि सम्पर्क गरेर बोल्दै गरौँला भन्दै आज्ञा चाहन्छु, तपाईँको दिन मंगलमय रहोस्, जय श्री कृष्ण, जय जय श्री

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अबदेखि राष्ट्रिय परिचय पत्र आफैले डाउनलोड गर्न सकिने विवरण रोजगारी सेवा प्रवाह गर्न सार्वजनिक निकायहरूलाई विभागको अनुरोध। चिया निर्यात बन्द हुँदा 60,000 श्रमिक कर्मचारी र किसानको रोजीरोटी संकटमा कूटनीतिक संवाद भइरहेकाले छिट्टै समस्या समाधान हुने सरकारको आश्वासन। महोत्तरीको बर्दिवास नगरपालिकाले उमेर पुगेर विवाह गर्ने छोरीलाई 51,000 रूपियाँ दिने। तनहुको शुक्ला गण्डकीमा हलगोरू पाल्ने 39 किसानलाई प्रोत्साहन रकम वितरण।

0: अर्ब रूपियाँ बराबरको कारोबार हुने चिया क्षेत्र प्रभावित हुँदा समग्र अर्थतन्त्र र लाखौं श्रमिकको जीविकोपार्जनमा असर पर्ने चेतावनी दिँदै सरकारलाई कूटनीतिक रूपमा प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। परराष्ट्र मन्त्री खनालले समस्या समाधानका लागि भारतीय अधिकारीहरूसँग छलफल अघि बढ़िसकेको र छिट्टै समाधान निस्कने अपेक्षा गरिएको जानकारी दिनुभयो। भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन्। असार 1 गतेदेखि इलामका 56 उद्योग बन्द भएकामा हिजोदेखि झापाका 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगानहरू पनि पूर्ण रूपमा बन्द भएका छन्। महोत्तरीको बर्दिवास नगरपालिकाले 20 वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई 51,000 रूपियाँ नगद प्रोत्साहन दिने घोषणा गरेको छ। नगरको 18 नगरसभामा प्रस्तुत आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा यो व्यवस्था समावेश गरिएको हो। नगरपालिकाका मेयर प्रह्लाद कुमार छेत्रीका अनुसार बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले यो प्रोत्साहन कार्यक्रम ल्याइएको हो। यसले कानूनी उमेरपछि मात्र विवाह गर्नुपर्ने सचेतना अभिवृद्धि गर्ने अपेक्षा नगरपालिकाले गरेको छ। यसअघि 2080 चैत 5 गते नगरले मुसहर समुदायलाई लक्षित गरी उमेर पुगेर विवाह गर्ने मुसहर जोड़ीलाई 50,000 रूपियाँ प्रोत्साहन दिने घोषणा गरेको थियो। यस्तै तनहुँको सुखला गण्डकी नगरपालिकाले परम्परागत कृषि प्रणाली संरक्षण र किसानलाई खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले हल गोरू पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ। वडाका 39 जना किसानलाई प्रति हल गोरू 5,000 रूपियाँका दरले नगद प्रोत्साहन प्रदान गरिएको हो। सुखला गण्डकी नगरपालिकाको कृषि विकास शाखा मार्फत संचालित कार्यक्रम अनुसार रकम सम्बन्धित किसानलाई वितरण गरिएको ओडाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्जाङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। लुम्बिनी र सुदूरपश्चिमका तराईका केही ठाउँमा तातो लहर र बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिम तराईका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ लगायत जिल्लामा गर्मी अत्यधिक बढ़ने अनुमान छ। केही ठाउँमा तातो लहर चल्ने महाशाखाले जनाएको छ। देशभर पश्चिमी न्यूनतापीय प्रणाली, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले विभिन्न भूभागमा मौसम बदली भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभाग, त्यसै गरी लुम्बिनी प्रदेशका हिमाली भूभाग तथा कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी प्रदेशका पहाड़ी भूभाग र मध्य प्रदेशका तराई क्षेत्रमा आंशिक बादल रहनेछ भने अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले झण्डै 2 अर्ब रूपियाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ। कृषि, वन तथा वातावरण मन्त्रालय र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोगको कोइका बीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि सम्झौता पत्रमा हिजो हस्ताक्षर समेत भएको छ। सम्झौतामा कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर मुहे अन कोङ र मन्त्रालयका सहसचिव डाक्टर हरिबहादुर केसीले हस्ताक्षर गर्नुभएको छ। यो वर्ष परियोजनाका लागि, यो छ वर्ष परियोजनाका लागि 1,81 करोड रुपियाँ रकम उपलब्ध गराउने सहमति भएको छ। अब विदेशको खबर। कंगोमा इबोला भाइरसको प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयको पछिल्लो प्रतिवेदन अनुसार अहिलेसम्म 808 जनामा संक्रमण पुष्टि भइसकेको छ भने 192 जनाको ज्यान गएको छ। यससँगै ज्यान गुमाउने दर झण्डै 23.8% पुगेको छ। यस्तै स्वास्थ्य संकटलाई थप गम्भीर बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। हालसम्मको विवरण अनुसार 363 बिरामी अहिले आइसोलेसनमा उपचाररत छन् भने 48 जना निको भएर घर फर्किएका छन्। इबोला भाइरसको प्रकोप मुख्य रूपमा इटोरी, उत्तरी किबु र दक्षिण किबु प्रान्तमा फैलिएको छ। स्वास्थ्य अधिकारीहरूले ती क्षेत्रमा संक्रमण नियन्त्रणका लागि आइसोलेसन, सम्पर्क ट्रेसिङ र आपतकालीन स्वास्थ्य टोली परिचालन गरेका छन्। अब खेल खबर। विश्वकप फुटबलमा घरेलु टोली मेक्सिकोले महत्वपूर्ण जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। केही बेर अघि सम्पन्न समूह चरणको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोलले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा आफ्नो पहिलो टोली बनेको छ। खेलको दोस्रो हाफमा मेक्सिकोका लुइस रोमोले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन्। यो गोल नै खेलको एक मात्र तथा निर्णायक गोल बनेको छ। बिहान भ्यानकुभर रंगशालामा सम्पन्न खेलमा क्यानाडाले कतारलाई पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको थियो। क्यानाडाले कतारलाई 6-0 गोलले पराजित गरेको हो। यस्तै गैराती अमेरिकाको सफाई स्टेडियममा सम्पन्न खेलमा स्विजरल्याण्डले बोस्निया एण्ड हर्जगोविनालाई 4-1 अन्तरले पराजित गर्यो। यस्तै चेक रिपब्लिक र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अबदेखि राष्ट्रिय परिचय पत्र आफैले डाउनलोड गर्न सकिने, विवरण रुजू गरी सेवा प्रवाह गर्न सार्वजनिक निकायहरूलाई विभागको अनुरोध। चिया निर्यात बन्द हुँदा 60,000 श्रमिक, कर्मचारी र किसानको रोजी रोटी संकटमा। कूटनीतिक संवाद भइरहेकाले छिट्टै समस्या समाधान हुने सरकारको आश्वासन। महोत्तरीको बर्दिवास नगरपालिकाले उमेर पुगेर विवाह गर्ने छोरीलाई 51,000 रूपियाँ दिने। तनहुको शुक्ला गण्डकीमा हलगोरू पाल्ने 39 किसानलाई प्रोत्साहन रकम वितरण। कंगोमा इबोला महामारी तीव्र बन्दै 192 जनाले ज्यान गुमाउँदा संक्रमितको संख्या 800 नाग्यो। र विश्वकप फुटबलमा दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा।
4: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ भाग छैन।
5: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
5: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
6: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
5: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको। एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
7: असौ साल त ढुक्क नारे बत्ती
8: हा त पोर्सालिक बास सम्झोट आम्मिन्दर लक्टेर हटबरा पानी वर्षा बेर अस्तिम कहाँ रह सिक जाए त सोचो त लट्ठी ठिक्कम घर दान दान पानी वर्ष टिकी मन छटपटाए लाग
9: बर्खक ब्यालमा बहिया ढ्यार जोखिम रहत उहमार बहिया से बचकला पहिला सावधानी अपनाए लद्या खोलम पानी बरल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण पर सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बर्खक ब्यालम संक्रमण के दर ढ्यार हुलकोर से पानी ढिका के पी स्वच्छता में ख्याल करी
10: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश
6: खुशीको खबर
11: अब कोहलपुर नेपालगंज जानैन पर्ने गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे सुरुवात भएको छ
6: अनि यो एनोमली स्क्यान भनेको के हो नि
12: गर्भमा रहेको बच्चाको मुटु फोक्सो पेट टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ
6: साइना मेडिकल हलका सेवाहरू
13: भिडियो एक्सरे ल्याब सेवा विशेषज्ञ डाक्टर द्वारा बिरामी जाँच आँखा जाँच अनुसारको चश्मा तयार गरिने प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्ट द्वारा भिडियो एक्सरे एनोमली स्क्यान पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ
12: साथै थाइरोइड स्क्यान ब्रेस्ट स्क्यान सुपरफिसियल स्क्यान पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ
11: साथै रगत सुगर थाइरोइड टाइफाइड HbA1c, LFT, RFT, युरिक एसिड बाथरोग क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ
12: स्मरण रहोस् दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ
6: चाइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती मुटु पेट नसा थाइरोइड दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ निहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ
11: चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज

0: प्रतीक समवेदना बर्दिया ठाकुरबाबा नगरपालिका एक भरिगाउँ निवासी अमृते साउद की धर्मपत्नी डम्बर बहादुर साउद उद्धव साउद र शोभा माझी की ममतामय माता वर्ष 66 की भरुदेवी साउदको असामयिक निधन भएकाले शोक सन्तप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ।
1: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
2: यही असार 5 गते शुक्रबारको दिन
1: पेट छाती सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाँच्छ।

0: संवेदना। बर्दिया ठाकुरबाबा नगरपालिका एक बरिगाउँ निवासी अमृते साउद की धर्मपत्नी डम्बर बहादुर साउद, उद्धव साउद र शोभा माझीकी ममतामयी माता वर्ष 66 भरुदेवी साउदको असामयिक निधन भएकाले शोक सन्तप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9848638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।
3: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
4: हार्दिक समवेदना। बर्दिया ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ निवासी अमृते साउद की धर्मपत्नी डम्बर बहादुर साउद, उद्धव साउद र शोभा माझी की ममतामयी माता वर्ष 66 की भरूदेवी साउदको असामयिक निधन भएकाले शोक सन्तप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ।
5: यो साल त ढुक्क भयो है बुढी।
6: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
5: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सजियो।
7: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
8: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
9: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
10: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कति चोटि भनिसके, एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा? अब त भनेको मान्नुहोस् न।
9: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
10: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
9: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त। खो त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
10: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
9: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो

0: जातका तरकारीका व्यञ्जन कीटनाशक विषादी र मल खाप ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरी गाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
4: हार्दिक समवेदना। बर्दिया ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ निवासी अमृते साउदकी धर्मपत्नी डम्बर बहादुर साउद, उद्धव साउद र शोभा माझीकी ममतामयी माता वर्ष 66 भरुदेवी साउदको असामयिक निधन भएकाले शोक सन्तप्त परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ।
0: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: हार्दिक समवेदना बर्दिया ठाकुरबाबा नगरपालिका एक भुरिगाउँ निवासी अमृते साउद की धर्मपत्नी डम्बर बहादुर साउद उद्धव साउद र शोभा माझीकी ममतामयी माता वर्ष 66 भरुदेवी साउदको असामयिक निधन भएकाले शोक सन्तप्त परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैं बाज छैन।

0: सुना। बर्दिया ठाकुरबाबा नगरपालिका एक बरीगांव निवासी अमृते साउद की धर्मपत्नी डम्बर बहादुर साउद, उद्धव साउद र शोभा माझी की ममतामयी माता वर्ष 66 की भरुदेवी साउदको असामयिक निधन भएकाले शोक सन्तप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। नसाले रोग छिटै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं, आजको निर्णय भोलिको जीवन उज्यालो हो, नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बात चाहिँ।
1: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनु।

0: यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
1: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, यसरी दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै यसरी दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुइगाउँ बजार, बर्दिया।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेका त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्सा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अन्कल सेवाहरू,
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन सधैँ बाजुन।
0: रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत। अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्री वाग्लेको भनाई। विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक। परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत हुने। एडीबीद्वारा 11.50 करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत। नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि खर्च गरिने। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई। र ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने। ब्राजिलले भोलि बिहान हैतीसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डाक्टर सोनी वाग्ले गरेको प्रस्ताव सर्वसहमतले स्वीकृत गरेको हो। प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाउनुभएका विषयलाई स्पष्ट गर्दै अर्थमन्त्री डाक्टर वाग्ले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने बताउनुभयो। अर्थमन्त्री वाग्ले देशको अर्थतन्त्रलाई औपचारिक माध्यममा ल्याउन र सामाजिक न्यायसहितको उदार अर्थतन्त्र सुदृढ गर्न करका नीतिहरू परिमार्जन गरिएको बताउनु भएको छ। उहाँले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताउनु भएको छ। अर्थमन्त्री वाग्ले सार्वजनिक वित्तको सिद्धान्त अनुसार करका विभिन्न स्रोतहरूबाट संकलित रकम संचित कोषमा जम्मा हुने र त्यसलाई सरकारले आवश्यकता अनुसार विवेकपूर्ण ढंगले परिचालन गर्ने उल्लेख गर्नुभयो। अर्थमन्त्री वाग्ले संसदको निर्देशन अनुसार विशिष्ट प्रयोजनका लागि इयर मार्किङ गर्न पनि सरकार तयार रहेको बताउनुभयो। शिक्षा क्षेत्रमा लगाइएको करका सम्बन्धमा उहाँले अहिले निजी विद्यालयमा 3% कर लगाएको जानकारी दिनुभयो। यसका साथै मध्यमवर्गीय परिवारलाई राहत दिन 25,000 रूपियाँसम्मको शिक्षा खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिएको उहाँको भनाई छ। विद्युत क्षेत्रमा गरिएको लगानी र प्राप्त उपलब्धिबारे चर्चा गर्दै अर्थमन्त्रीले अब यो क्षेत्रलाई पनि करको दायरामा ल्याउनुपर्ने समय आएको बताउनुभयो। विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाएको अर्थमन्त्रीको दावी छ। यस्तै पूँजी बजारमा अहिले देखिएको उतार चढ़ावको सम्बन्धमा अर्थमन्त्री वाग्ले विगतका केही अनियमिततामाथि भइरहेको छानबिनका कारण लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको विश्लेषण गर्नुभयो। सरकारले विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय आज सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। पछिल्लो निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनौट प्रक्रिया सरकारले रद्द गरेको छ। गएको जेठ 19 बसेको मन्त्री परिषद बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अघि बढ़ाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। संविधान संशोधनको बहस पत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न निर्णय गरेको छ। भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्य नियुक्त गरिएको छ। समितिको अध्यक्ष पदमा बलभद्र वास्तोला तथा सदस्यहरूमा अमीर प्रसाद नेउपाने, पदमनिधि सोती र डा रेहाना श्रेष्ठ नियुक्त हुनुभएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। साउन 2 गते अनिवार्य अंग्रेजी 1 विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र 2 विषयमा परीक्षा दिनेका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। त्यस्तै साउन 3 गते 2 विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा अनुपस्थित भएका परीक्षार्थी यो परीक्षामा सामेल हुन पाउनेछन्। कक्षा 12 परीक्षाफल आज सार्वजनिक गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार 64.13% परीक्षार्थी ग्रेडेड भएका छन्, जसमा नियमिततर्फ 69.75% र आंशिकतर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। नियमित तर्फ यस वर्ष 3,32,241 र आंशिक तर्फ 85,929 गरी कुल 4,18,179 परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमित तर्फ 2,31,770 र आंशिक तर्फ 36,420 जना गरी कुल 2,68,190 परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँका दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। एसियाली विकास बैंक एडीबीले नेपालमा नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 जनाभन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। नेपालमा तीव्र शहरीकरणका कारणले शहरी क्षेत्रमा अत्यधिक चाप बढ़दै गइरहेकोले धेरैजसो समुदाय खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित भइरहेका एडीबी नेपालका कन्ट्री डाइरेक्टर आर्नो कोसवाले बताउनुभयो। यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाईमा थप पहुँच अभिवृद्धि हुने उहाँको विश्वास छ। राष्ट्रिय चलचित्र पुरस्कार 2082 व्यक्ति तथा फिल्म तर्फ गरी विभिन्न 8 विधामा पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभयो। उनको स्वीटर 2082 उत्कृष्ट चलचित्र घोषित भएको छ। नवीन चौहान निर्देशित उनको स्वीटरले 3 विधामा पुरस्कार जितेको छ। उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक चौहानले प्राप्त गर्नुभएको छ। यो फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री हुनुभयो। उत्कृष्ट अभिनेताको पुरस्कार परान फिल्मबाट वरिष्ठ अभिनेता निरसाले प्राप्त गर्नुभएको छ। उत्कृष्ट पदकथातर्फको पुरस्कार परानले जितेको छ। उत्कृष्ट छायांकनको पुरस्कार कोसेडुङ्गाले पाउँदा उत्कृष्ट पुरस्कार पनि कोसेडुङ्गा फिल्मबाट नहकुल खड्काले प्राप्त गर्नुभयो। समारोहमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ। उहाँलाई 3,75,000 नगद सहित सम्मान गरिएको हो। अब विदेशको खबर। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधि मण्डलसँग भेट गर्न तय भएको स्विजरल्याण्ड भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका इरान बीच आज स्विजरल्याण्डमा शान्ति सम्झौता समारोह हुने तय भएको थियो। मन्त्रालयका अनुसार बर्गेन स्टकमा आवश्यक तयारी चलिरहे पनि नयाँ मिति तय भएको छैन। स्विजरल्याण्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ। यो वार्तालाई भर्खरै सम्पन्न भएको सम्झौतापछि अगाडि बढ़ने दोस्रो चरणको छलफलको रूपमा हेरिएको थियो। यसको उद्देश्य इरानसँगको द्वन्द अन्त्य गर्ने, हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रम लगायत विषयमा 60 दिनभित्र सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो। अमेरिकी प्रशासनका अनुसार कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका छन्, तर प्राविधिक तहमा छलफल छिट्टै शुरू गर्ने तयारी भइरहेको छ। अब खेल खबर। ब्राजिलका स्टार फरवार्ड नेइमारले फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउने भएका छन्। पिडुलाको चोट पूर्ण रूपमा निको नभएका कारण नेइमारले हैटीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलका लागि सबैभन्दा धेरै 69 अन्तर्राष्ट्रिय गोल गरेका 34 वर्षीय नेइमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका नेइमारले सामान्य शारीरिक अभ्यास गरिरहे पनि पूर्ण प्रशिक्षण गर्न सके रहेका छैनन्। समूह सीमा रहेको 5 पटकको विश्व विजेता ब्राजिलले भोलि बिहान हैटीसँग खेल्दैछ। यो खेल अमेरिकाको फियाले डेफिया रंगशालामा बिहान 6:15 शुरू हुनेछ। ब्राजिलले पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत। अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्री वाग्लेको भनाई। विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय। सार्वजनिक परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत हुने। एडीबीद्वारा 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत। नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि खर्च गरिने। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई। र ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने। ब्राजिलले भोलि बिहान हैटीसँग खेल्दै।
3: तपाईं सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जनसँगै बाघ झै।
5: ए रामलौटन भाइ, के गर्दैछौ?
6: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
7: हजुर,
6: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
7: हस् बाबा।
5: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
6: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
5: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउ त।
6: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
5: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
6: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
5: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
6: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
8: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
9: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
10: असौ साल त ढुक्क नारे बत्ती।
11: हाँ त, पोर्सालिक बाट सम्झोटा आमिन्दर लक्तिर हटबरा पानी बस्दाबेर अस्तिम चाम कहाँ र सिक्दा त सोचो त। लट्ठी ठिक कम घर दान दान पानी बर्ष टिकी मन छटपटाइ लाग।
10: हाँ त, धन्न ब्यालम्ब डेक ठिकम सुरक्षित ठाउँमा सरली नारी बत्ती।
7: बर्खक ब्यालमा बहिया ढ्यार जोखिम रहत उह मार बहिया से बचकला पहिला सावधानी अपनाए लद्या खोलम पानी बरल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ढ्यार हुलक ओर से पानी ढिका के पी स्वच्छता में ख्याल करी
12: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश

0: खुबै हुन थाल्यो, गाह्रो पो भयो त।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चारी स्टोर छ नि।
2: ओ, अब चिन्ता गर्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनबी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग छ।

0: सन्जो कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए ओ मारे, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 35582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
4: पछि नेपालगञ्ज गुलेरतिर गएको बेला ल्याउला नि।
3: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
5: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
6: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-649-20-111।
7: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिना पछि अनिवार्य रूपमा सुरुवात गरौ। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौ। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.3 MHz।
8: रेडियो टाइगर स्टुडियो टाइम।
9: यति बेला अपराह्नको 4 बज्यो।
0: सबैजनालाई नमस्कार छ है।
10: नमस्कार।
0: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
10: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
10: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
10: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सँगै सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
11: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
6: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
12: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एक पटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा

0: असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: यो साल त ढुक्क भयो है बुढी।
2: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
1: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
3: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
4: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।

0: कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनसादी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनसादी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाली खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाली पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाली पसल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9848638858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।

好。

0: भरिसौँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त, त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
2: यो हो रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला साँझको 5 बजेको छ।
1: खुसीको खबर,
4: अब कोहलपुर नेपालगंज जानै नपर्ने, गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
5: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
6: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
5: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठीघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
4: साथै रगत, सुगर, थाइराइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
5: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरीगाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
4: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442-55909 र 98442-97517।
1: खुसीको खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एघु नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98582-39543। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै भुरीगाउँ बजार बर्दिया।
7: के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको 3rd शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी

0: पेट पोल्ने, खान नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान नवाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक, नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सुन।

0: लक्ष्मी
1: ए लक्ष्मी अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
2: ए लिनुहोस् त।
1: यो होइन नि, बम्बे टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
2: बम्बे टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
2: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भुरिगाउँ बजारमा रहेको बम्बे टेलर्समा सिलाएको हो नि।
3: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
4: बम्बे वस्त्रालय एन्ड फेमस बम्बे टेलर, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841485775।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ भाग छै।
6: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम आशाको किरण। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

कष्टै कष्टले भरिएको यो संसारमा येशु मात्र हुन् एक सत्य शरण, निराशा र अध्यारोमा हराइरहेको निम्ति बाटो र ज्योति देखाउने यो आशाको किरण। श्रोता, साँचो शान्ति, आनन्द, खुशी अनि प्रेम नचाहने मानिस सायद यो संसारमा विरलै होलान्। तर अभाग्यवश समय र परिस्थितिको कारणवश जीवन आशारहित, अनर्थक र पट्टै लाग्दो बन्दछ। हामी विश्वास र आशा गर्दछौ यो आशाको किरणले निश्चय नै हाम्रो हारको जीवनमा आशाको नयाँ किरण हालिदिनेछ।

सेवकद्वारा प्रस्तुत आस्थाको किरण रेडियो कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत छ। ईश्वरीय वचन सुन्ने हृदयको साथ बसिरहनु भएका सम्पूर्ण श्रोताहरूको बीचमा आज म येशु र एक सेनाका कप्तानको विषयमा यो सन्देश लिएर आएको छु। आउनुहोस् हामी सुनेर आशीषित हुनेछौ। सन्देशलाई सविस्तार गर्दा, यसले यस पृथ्वीमा सेवकाई गर्दा धेरै मानिसहरूसँग भेट्नुभयो, किनभने देशभरि नै भिडहरू उहाँका आउँथ्यो। विभिन्न समस्याहरू विषयहरू लिएर आउँदथे उहाँको नजिकमा, उहाँका शिक्षाहरू सुन्न र उहाँका नजिकमा मानिसहरू भेला हुन्। त्यो बेला येशु गालिलको समुद्रको पश्चिम किनारमा रहेको पहाडको छेउमा हुनु डाँडाको उपदेश मार्फत अद्भुत शिक्षा दिइरहनु भएको थियो। तर येशुको ध्यान केवल भिडमा मात्र थिएन, उहाँले प्रत्येक व्यक्तिमा पनि रहनु भएको थियो। प्रत्येक व्यक्ति महत्वपूर्ण थियो उहाँको दृष्टिमा, किनभने सबैले आफ्नो व्यक्तिगत आवश्यकता उहाँमा राख्न चाहन्थे। जब मानिसहरूले यसलाई फसाउने प्रयास गर्थे, त्यति बेला दुई मध्ये एउटा कुरा प्रकट हुन्थ्यो, या त उनीहरूले तुष्ट कुराहरू खोल्दथे, या त उनीहरूको असल चरित्र देखिँदथ्यो। तर जे भए पनि हरेक आवश्यकता स्पष्ट रूपमा देखा पर्दथ्यो। जब येशु कफरनहूममा फर्कनु भयो, उहाँलाई एक रोमी कप्तानले भेट्नुभयो, जसलाई येशुको गहिरो आवश्यकता परेको थियो। येशु र त्यो सेनाका कप्तानको बीचमा भएको यो घटना मत्तीको पुस्तक 8:5-13 पदमा वर्णन गरिएको छ। आउनुहोस् हामी यो खण्डलाई पाठ गरौं। लेखिएको छ, येशु कफरनहूममा पस्नुहुँदा एकजना कप्तान उहाँका आएर विन्ती गर्न लागे। तिनले भने, हे प्रभु, मेरो नोकर पक्षघातले साह्रै दुःख पाएर घरको ओछ्यानमा परेको छ। उहाँले तिनलाई भन्नुभयो, म आएर त्यसलाई निको पार्नेछु।

तर कप्तानले भने, हे प्रभु, तपाईँलाई मेरो घरमा स्वागत गर्न योग्यको म छैन, तर वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ, किनकि म पनि अधिकारीहरूको अधीनमा छु अनि मेरो अधीनमा सिपाहीहरू छन्। म एकजनालाई जा भन्छु अनि त्यो जान्छ, र अर्कोलाई आइज भन्छु अनि त्यो आउँछ, मेरो कमारालाई यसो गर भन्छु अनि त्यस्तै गर्छ। तिनको कुरा सुनेर यसुले आश्चर्य मान्नुभयो र उहाँको पछि आउनेहरूलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, इजरायलमा पनि यति ठूलो विश्वास मैले भेटाएको छैन। म तिमीलाई भन्दछु, पूर्व र पश्चिमबाट धेरैजना आउनेछन् र अब्राहम, इसाक, याकुबसँग स्वर्गका राज्यको भोजनमा बस्नेछन्, तर राज्यको सन्तान बाहिर अन्धकारमा फालिनेछन्, त्यहाँ मानिसहरू रुनेछन् र तारा किट्नेछन्। तब यसुले कप्तानलाई भन्नुभयो, जाओ, जस्तो तिमीले विश्वास गरेका छौ त्यस्तै तिमीलाई होस्। अनि त्यो नोकर त्यही घडी निको भयो। प्रिय श्रोताहरू, यो आश्चर्यकर्म घटनालाई विचार गरौं या कप्तानको चरित्रका ती गुणहरूलाई हेरौं जसले हामीलाई एउटा असल जीवन बिताउनको निम्ति एउटा चुनौती दिदछ। पहिलो कुरा, कप्तानको प्रेम। कप्तानले आफ्नो नोकर प्रति गरेको प्रेमले उसलाई यीशु कहाँ ल्याइ पुर्याएको छ। ती दिनहरूमा नोकरको जीवन सामान्यतया निकै कठिन हुन्थ्यो, जनावरको जीवन भन्दा केही स्तरमा जीवनभर कठोर परिश्रम, अति कमिसन खाना, बस्ने ठाउँ, थोरै एउटा आश्रय, नोकरहरूलाई सम्पत्तिको जस्तै व्यवहार गरिन्थ्यो। मानिसहरूले उनीहरूलाई आफ्नो इच्छा अनुसार किन्थे र बेच्न सक्थे, तर यो नोकरको जीवनमा उसको मालिक फरक प्रकारको हुनुहुन्छ। यो कप्तानले आफ्नो नोकर प्रति अति नै प्रेम भाव राख्नुहुन्छ, यसैले उहाँले यीशु कहाँ आएर यसरी भन्नुभयो, मेरो नोकर पक्षघातले बिरामी परेको छ, ओछ्यानमा परेको छ। यसले वास्तवमा देखाउँदछ कि उहाँले वास्तवमै आफ्नो नोकरलाई माया गर्नुहुन्थ्यो। उसको कष्टले कप्तानको जीवनलाई छोएको थियो, उनले सहयोग खोजिरहेका थिए, यसकारण आफ्नो आवश्यकता लिएर यीशु कहाँ आउनुभयो। यो विनम्रता साथ उहाँले यो विश्वास गर्नुभयो र कप्तानले यीशुलाई भन्नुभयो, मेरो नोकर गम्भीर पक्षघातको बिरामले थलिएको छ, के यसले उसको नोकर प्रतिको गहिरो प्रेम प्रकट गर्दैन र? उहाँले आफ्नो नोकरलाई शुद्ध हृदयले प्रेम गर्नुहुन्थ्यो र यीशुको सामु आएर निको पार्नको निम्ति आग्रह गर्नुहुन्छ। यसले थाहा पाउनु भयो कि त्यो मानिस के चाहन्छ भनेर। कप्तानको मर्म स्पर्श अनुरोधले यीशुको हृदय छोयो र उहाँले भन्नुभयो, म आउनेछु र उसलाई निको पार्नेछु। तर कप्तानको नम्रता यति गहिरो थियो कि उसले तुरन्तै भन्नुभयो, म तपाईँलाई मेरो घरमा आउनको निम्ति योग्य ठान्दिन। उहाँले महसुस गर्नुभयो कि उहाँको आफ्नो घर यीशुको लागि उपयुक्त छैन। उनले यीशुको शुद्धता र आफ्नो पापपूर्ण अवस्था बीचको अन्तरलाई राम्ररी बुझेका थिए, त्यसैले उहाँले आग्रह गरे, केवल वचन बोलिदिनुहोस् अनि मेरो नोकर निको हुनेछ। त्यसपछि उहाँले आफ्नो अनुभवलाई यहाँ प्रयोग गर्नुहुन्छ। उहाँले भन्नुहुन्छ, म पनि एक अधिकारीहरूको अधीनमा छु अनि मेरो अधीनमा सिपाहीहरू छन्, र म एकजनालाई जा भन्छु अनि त्यो जान्छ, र अर्कोलाई आइज भन्छु अनि त्यो आउँछ, मेरा कमारालाई यसो गर भन्छु अनि त्यसले त्यसै गर्छ। यहाँ कप्तानले यीशुको अधिकार प्रतिको एउटा पूर्ण विश्वास उहाँमा राखेका थिए। यदि उनले आफ्नो वचनले आदेश गर्नु भयो भने पनि त्यहाँ अचम्मको काम हुन्छ भन्ने कुरामा विश्वास गरेका थिए। उनले यीशुको वचनको शक्तिमा विश्वास गरे, कुनै शंका नराखी बिना शर्तमा। कप्तानको विश्वासले यीशुलाई गहिरो रूपमा प्रभावित पार्यो र यीशुले भन्नुभयो, मैले यस्तो विश्वास इजरायलमा पनि पाएको छैन। सम्भवत यो कप्तान यहुदी थिएन, उहाँ एक रोमी अधिकारी थिए, एउटा अन्य जाति, तर यति गहिरो विश्वासले भरिएको थियो कि यीशुले उसलाई भन्नुभयो, इजरायलमा पनि यति ठूलो विश्वास मैले भेटाएको छु। त्यसपछि प्रभु यीशुले भविष्यको कुरा गर्नुभयो। उहाँले भन्नुभयो कि साँचो विश्वासीहरू पूर्व र पश्चिमबाट आउनेछन्, स्वर्गको राज्य अब्राहम, इसाक, याकुबसँग भोजन गर्नेछन्, तर अविश्वासीहरू बाहिरी अन्धकारमा फालिनेछन्। यहाँ सन्देश स्पष्ट छ, जात, राष्ट्र, पृष्ठभूमि होइन, विश्वास नै सबैभन्दा ठूलो कुञ्जी हो, चाबी हो। यीशुको उत्तर सरल तर सामर्थ्य थियो, जाओ अनि तिमीले जस्तो विश्वास गरेका छौ त्यस्तै तिमीलाई पनि होस्। कप्तानले आफ्नो नोकरका लागि यस्तो वचन पाउँदा अति आनन्दित भए। बाइबलले भन्दछ, नोकर त्यही घडी निको भयो। कप्तानको अटल विश्वासले मागेको कुराको प्रतिफल त्यही समय नै उहाँले पाउनु भयो। किन? किनभने कप्तान यीशुमा गहिरो विश्वास लिएर आएका थिए। उहाँलाई थाहा थियो कि यदि यीशुले बोलेको वचन त्यो पूरा हुनेछ, त्यसमा कुनै शंका थिएन, त्यसैले उहाँले जे माग्नु भयो त्यही कुरा पाउनु भयो। यो सेनाको कप्तानबाट पनि हामीले यो कुरा सिक्न सक्छौ, हामीमा पनि यस्तै गहिरो विश्वास हुनुपर्छ, करुणामय प्रेम अरूलाई गर्न सिक्नुपर्छ। हामी पनि यसमा विश्वास राख्दै गर्दा नम्रता प्रकट गर्नुपर्छ। हामी पूर्ण आशाको साथ विश्वास गर्नुपर्छ कि परमेश्वरले हाम्रा मागहरू सुन्नुहुन्छ र जवाफ दिनुहुन्छ। प्रेम, नम्रता, विश्वास
यी तीन गुण क्रिस्चियन जीवनमा आपसमा गाँसेका छन्। यी गुणहरू तपाईँको जीवनमा पनि देखिनु पर्दछ, जसबाट परमेश्वरको महिमा हुँदछ। हामीमा पनि त्यो कप्तान जस्तो एउटा अटल विश्वास रहन सकोस्। परमेश्वरले हामीलाई त्यो विश्वासमा हुर्काउनु भएको होस्। आजको यस वचन सुनाइबाट परमेश्वरले हामी सबैजनालाई प्रशस्त आशिष दिनुभएको होस्।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँच्छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकबाट विभिन्न चारवटा अध्यादेश स्वीकृत। विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदहरूको चासो।
0: अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्रीको भनाई। विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाएको दावी।
1: विश्वकप फुटबल निशुल्क हेर्न मिल्छ भनी भ्रमपूर्ण एप तथा लिंक मोबाइलमा फैलिँदै लाखौं रूपियाँ ठगी। अनुसन्धान जटिल हुँदा त्यस्ता लिंक नखोल्न साइबर ब्यूरोको आग्रह।
2: आफूलाई आवश्यक नपर्ने लिंकहरू कुनै पनि हातमा क्लिक नगर्नुहोस्। साना पैसाको लोभमा पनि आफ्नो खाता अरूलाई सञ्चालन गर्न दिएको कारणले गर्दा पनि कहिले काहीँ अनुसन्धान जटिल हुन्छ।
0: स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई।
1: र विश्वकप फुटबलमा आज मध्यराती अमेरिका र अस्ट्रेलिया खेल्दै ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333, 4-93-555।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाको बैठक आउँदो 11 गते बिहान 11 बजे र राष्ट्रिय सभाको 11 गते दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको छ। आज बसेको बैठकले 4 अध्यादेशलाई स्वीकृत गरेको छ। सरकारले संघीय संसदको चालू अधिवेशन शुरू हुनु अगाडि 8 अध्यादेश ल्याएको थियो। त्यो अध्यादेश अधिवेशन शुरू भएकै दिन गएको वैशाख 28 प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भएका थिए। यसमध्ये 4 अध्यादेश आजको प्रतिनिधि सभा र राष्ट्रिय सभाले स्वीकृत गरेको हो, जसमा सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्। राष्ट्रिय सभामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको उपस्थिति छैन, तर राष्ट्रिय सभाले पनि सरकारले ल्याएका अध्यादेशलाई स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्ला गरिदिएको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङ र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आजको राष्ट्रिय सभामा प्रश्नोत्तर कार्यक्रममा उठेका प्रश्नको जवाब समेत दिनुभएको छ।
1: प्रतिनिधि सभाका सांसदहरूले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्ध

0: रूपमा सार्वजनिक भएको विषयबारे चासो व्यक्त गर्नुभएको छ। सभाको आजको बैठक प्रारम्भमै विपक्षी दलका सबै सांसद बसेको ठाउँबाट उठेर विरोध जनाएपछि सभामुख टोल प्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खड्ग बहादुर बुढालाई बोल्न समय दिनुभएको थियो। सांसद बुढाले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारको बारेमा स्पष्ट पार्न माग गर्नुभयो। साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबु ओलीले विद्युतीय राहदानी छपाई सम्बन्धी प्रकरणमा सरकारको जवाफ माग गर्नुभयो। नेकपा एमालेका सांसद गुरूप्रसाद बरालले उपकुलपति छनौट प्रक्रियालाई राजनैतिक प्रभाव मुक्त बनाउन माग गर्दै विश्वविद्यालयको स्वायत्ततालाई कमजोर पार्न काम कसैबाट पनि हुन नहुनेमा जोड़ दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले दुई देश बीचको सीमाका सम्बन्धमा गएको जेठ 17 गते प्रधानमन्त्री बालेन्द्र शाह बालेनले दिनुभएको अभिव्यक्तिका विषयमा असहमति जनाउनुभयो। त्यस्तै सम संस्कृति पार्टीका सांसद हर्कराज राईले राजनीतिज्ञमा नैतिकता र जवाफदेहिता आवश्यक पर्ने बताउँदै रक्षा मन्त्रालयको बजेटको किताब आफूले हेर्न नपाएको गुनासो गर्नुभयो। उहाँले प्रधानमन्त्री शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याइनु पर्ने अडान दोहोर्याउनु भएको छ। त्यस्तै आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताउनु भएको छ।
1: प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गरेको प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो। प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाउनुभएका विषयलाई स्पष्ट पार्दै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धी क्षेत्रमै खर्च हुने बताउनुभयो। अर्थमन्त्री वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिक माध्यममा ल्याउन र सामाजिक न्याय सहितको उदार अर्थतन्त्र सुदृढ गर्न करका नीतिहरू परिमार्जन गरिएको बताउनु भएको छ। उहाँले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले सार्वजनिक वित्तको सिद्धान्त अनुसार करका विभिन्न स्रोतबाट संकलित रकम संचित कोषमा जम्मा हुने र त्यसलाई सरकारले आवश्यकता अनुसार विवेकपूर्ण ढंगले परिचालन गर्ने उल्लेख गर्नुभयो। अर्थमन्त्री वाग्लेले संसदको निर्देशन अनुसार विशिष्ट प्रयोजनका लागि इयर मार्किङ गर्न पनि सरकार तयार रहेको बताउनु भएको छ। शिक्षा क्षेत्रमा लगाइएको करका सम्बन्धमा उहाँले अहिले निजी विद्यालयमा 3% कर लगाएको जानकारी दिनुभयो। यसका साथै मध्यम परिवारलाई राहत दिन 25,000 रूपियाँसम्मको शिक्षा खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिएको उहाँको भनाई छ। विद्युत क्षेत्रमा गरिएको लगानी र प्राप्त उपलब्धिबारे चर्चा गर्दै अर्थमन्त्रीले अब यो क्षेत्रलाई पनि करको दायरामा ल्याउनु पर्ने समय आएको बताउनुभयो। विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाइएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको दावी छ।
0: यस्तै अर्थमन्त्री वाग्लेले पछिल्लो समय शेयर बजारमा देखिएको गिरावट र उतार चढ़ाव बारे स्पष्टीकरण दिनुभएको छ। आज शुक्रबार प्रतिनिधि सभामा आर्थिक ऐनमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले शेयर बजार घट्नुको मुख्य कारण मनोवैज्ञानिक त्रास र कानूनी कार्यवाहीको प्रक्रिया रहेको बताउनुभयो। हालै 1 खर्ब रूपियाँ भन्दा बढ़ीको विगत दावी सहित विभिन्न मुद्दाहरू अगाडि बढ़ेको उल्लेख गर्दै उहाँले यसको केन्द्रमा पूँजी बजार र बीमा क्षेत्र रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले लगानीकर्तालाई हल्लाको पछि नलाग्न र बजारको दीर्घकालीन सुधारप्रति विश्वस्त हुन आग्रह पनि गर्नुभएको छ। साथै उहाँले शेयर बजारको दैनिक उतार चढ़ावलाई लिएर सरकार चिन्तित नरहेको समेत बताउनु
1: काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको निवेदन अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो। इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम लामिछाने सहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। इजलासले लामिछानेको सहकारी ठगी सम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ। स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछाने सहित छविलाल जोशी जीवी राई समेतलाई विपक्षी बनाइएको थियो। यसअघि पर्सा र रूपन्देही अदालतले सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ताको अनुमति दिएका थिए।
0: सरकारले विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय आज सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। पछिल्लो निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनौट प्रक्रिया सरकारले रद्द गरेको छ। गएको जेठ 19 गते बसेको मन्त्री परिषद बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अघि बढ़ाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। सरकारले संविधान संशोधनको बहस पत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न निर्णय गरेको छ। भूमि समस्या समाधान समितिको अध्यक्ष सहित सदस्य नियुक्त गरिएको छ। समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमीर प्रसाद न्यौपाने, पदम निधि सुती र डाक्टर रोहना श्रेष्ठ नियुक्त हुनुभएको छ।
1: यसैबीच सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा केही बेर अघि सम्पन्न आजको मन्त्री परिषद बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गर्नेसहित विभिन्न 6 निर्णय गरेको हो। बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि सन्तोष नारायण श्रेष्ठले बोर्डको अध्यक्षबाट राजीनामा दिनुभएको थियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विश्वकप फुटबल निशुल्क हेर्न मिल्छ भनी आउने एप तथा लिंक नखोल्न आग्रह बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
3: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकबाट विभिन्न 4 अध्यादेश स्वीकृत, विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदहरूको चासो, अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्रीको भनाई, विद्युत महसूलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाइएको दावी, लामी छाने विरूद्धको संगठित अपराधको अभियोग पत्र फिर्ताका लागि काठमाडौँ जिल्ला अदालतको अनुमति, परीक्षा बोर्ड अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत गरिने, धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्ट नियुक्त लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग। अमेरिका, क्यानाडा र मेक्सिकोमा विश्वकप फुटबल चलिरहँदा निशुल्क हेर्न मिल्छ भनी विभिन्न एप तथा लिंक मोबाइलमा फैलिरहेका छन्। यसरी प्रचार गरिएका एप तथा लिंकबाट नचिनेको मानिसको पहुँचमा आफ्नो व्यक्तिगत विवरण पुगेर चोरी तथा बैंकिङ दुरूपयोगको जोखिम बढ़िरहेको छ। अनधिकृत एप डाउनलोड गरेर र भ्रमपूर्ण लिंक खोलेर पैसा ठगीमा परि ब्यूरोमा उजुरी लिएर आउने क्रम बन्न थालेको छ। निशुल्क हेर्ने प्रलोभनमा परेर अनधिकृत एप डाउनलोड नगर्न प्रहरीले पनि अनुरोध गरेको छ। थप जानकारी साथी विकास थापाकाहीँबाट।
4: अहिले विश्वकप फुटबल चलिरहँदा प्रतियोगिताका खेलहरू निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा तपाईंलाई भ्रमपूर्ण अर्थात स्क्याम विज्ञापन आउन सक्छ। आकर्षक अफर देखाएर बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक खोल्दा र अनधिकृत एप डाउनलोड गर्दा मोबाइल तथा कम्प्युटर ह्याक हुने र बैंक खाताबाट रकम चोरी हुन सक्छ। प्रहरीको साइबर ब्यूरोमा यस्ता उजुरी पर्न थालेको छ। साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी,
5: एप डाउनलोड गर्ने जस्तो .exe.bat.ss लेखिएको जुन छ, हामीले सूचना पनि जारी गरेका छौँ। लिंकहरू क्लिक गर्न लाउने र उक्त लिंकहरू क्लिक गरिसकेपछि उक्त लिंकमा भएका जुन टर्म्स एण्ड कन्डिसनहरू एक्सेप्ट गर्दै जाँदाखेरि चाहिँ सर्वसाधारणको ब्याङ्कमा चाहिँ ह्याकर्सहरूको एप्रोच पुगेर ब्याङ्क एकाउन्ट नै खाली गरिदिएको छ।
4: विश्वकप प्रतिको रुचि र मोबाइलमा निशुल्क हेर्न पाउने सुविधाका कारण धेरैले तुरुन्तै विज्ञापनमा रहेको लिंक थिचेर एप डाउनलोड गर्न खोज्छन्। विश्वकपकै बहानामा गएको जेठ 8 गतेदेखि अहिलेसम्म बिग्रोमा 115 जनाको उजुरी परेको छ। उनीहरूको झण्डै 2,29,00,000 रूपियाँ ठगी भएको छ। प्रहरीका अनुसार कारोबार सीमा धेरै हुने मध्ये कतिपयको 15,00,000 रूपियाँसम्म अनलाइनबाट चोरी भएको छ। ठगी गर्नेहरूले जो कोहीलाई सजिलै जालमा पार्न सक्छन्।
5: लाइभ टिभी एप, विश्वकप फ्री हेर्नको लागि यो एप डाउनलोड गर्नुहोस् भन्ने जस्तो सामाजिक सञ्जाल प्रयोगकर्ताको वाट्सएपमा, फेसबुकमा आउँछ। उक्त लिङ्क क्लिक गर्ने बित्तिकै, उक्त एपहरू डाउनलोड गर्ने बित्तिकै कुनै पनि एप डाउनलोड गर्न त्यसको टर्म्स एन्ड कन्डिसन त हुन्छ। त्यस्तो टर्म्स एन्ड कन्डिसन एलो गर्दै गइसकेपछि चाहिँ हाम्रो मोबाइलहरू 81 बन्द भइदिने, ह्याङ भइदिने, र त्यो अवधिमा चाहिँ ह्याकर्सहरूले चाहिँ ब्याङ्कमा एप्रोच पुर्याउने र खाली गरिदिने काम यसरी नै भइरहेको छ।
4: प्रहरीले अहिले ब्याङ्कहरूसँग समन्वय गरी ठगीमा संलग्न व्यक्तिहरूको खोजी र रकम फिर्ताको प्रयास गरिरहेको छ। एकैसाथ धेरै उजुरी परेको र ससाना रकम धेरैवटा खाताबाट चोरी गरेर धेरैवटा खातामा जम्मा गरिएको हुँदा पहिचान गर्न चुनौती रहेको साइबर ब्युरोका प्रवक्ता गिरी बताउनुहुन्छ।
5: ह्याकर्सहरूले विभिन्न व्यक्तिहरूको खातालाई पनि प्रयोग गराइदिया हुन्छ। खातालाई चाहिँ यसरी ह्याक गरेका पैसाहरू, ठगी गरेका पैसाहरूलाई चाहिँ जम्मा गर्ने र त्यहाँबाट विथड्र गर्ने काममा प्रयोग भएको हुनाले कहिलेकाहीँ चाहिँ नोइङली अनोइङली पनि मानिसहरूको खाता प्रयोग भइरहेको अवस्था हुन्छ। साना पैसाको लोभमा पनि आफ्नो खाता अरूलाई सञ्चालन गर्न दिएको कारणले गर्दा पनि कहिलेकाहीँ अनुसन्धान चाहिँ जटिल हुन्छ।
4: डिजिटल ठगी गर्ने गिरोहले फुटबल प्रेमीहरूको रुचि र भावनाको फाइदा उठाउँदै लाखौं रूपियाँ ठगी गरिसकेकाले अपरिचित लिङ्कहरू खोल्नु हुँदैन। निशुल्क हेर्ने प्रलोभनमा परेर अनधिकृत एप डाउनलोड गर्दा मोबाइलमा रहेका व्यक्तिगत विवरण र बैंक खाता जोखिममा पर्छ। फेरी साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी,
5: शंकास्पद लिङ्कहरू अथवा आफूलाई आवश्यक नपर्ने लिङ्कहरू चाहिँ कुनै पनि हातमा क्लिक नगर्नुहोस्। कुनै पनि एप्लिकेशनहरू डाउनलोड गर्नुभन्दा पहिला एकचोटि सोच्नुहोस् उक्त एप्लिकेशनको आफूलाई प्रयोग के हो र उक्त एप्लिकेशन डाउनलोड गर्दाले त्यसबाट चाहिँ गलत प्रभाव के पर्छ भन्ने कुरा सोच्नु पर्यो। अब विश्वकपको ठगी भन्ने मात्र होइन, अरू विभिन्न अनलाइन ठगीका घटनाहरू घट्दैछन् जसमा चाहिँ आफ्ना ओटिपी कोडहरू, ब्याङ्क डिटेलहरू, पिन नम्बरहरू कसैसँग सेयर गर्नु भएन, अपरिचित व्यक्तिहरूबाट आएका वाट्सएप कलहरूलाई इन्टरटेन गर्नु भएन।
0: फेरि पनि खबरकै सिलसिला, कक्षा बाह्रको परीक्षाफल आज सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार 64.13% परीक्षार्थी ग्रेडेड भएका छन्, जसमा नियमित तर्फ 69.75% र आंशिक तर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। नियमित तर्फ यस वर्ष 3,32,241 र आंशिक तर्फ 85,929 गरी कुल 4,18,169 परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमित तर्फ 231,770 र आंशिक तर्फ 36,420 जना गरी कुल 268,190 परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यस वर्ष विगतको तुलनामा नतिजामा केही सुधार पनि देखिएको छ। परीक्षा बोर्डले कक्षा बाह्रको नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका पनि सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। यस्तै प्राप्त नतिजाप्रति चित्त नबुझ पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँको दरले दस्तुर बुझाइ आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ।
6: एसियाली विकास बैंक एडीबीले नेपालका नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 जना भन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। नेपालमा तीव्र शहरीकरणका कारणले शहरी क्षेत्रमा अत्याधिक चाप बढ्दै गइरहेकाले धेरै जसो समुदाय खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित भइरहेका एडीबी नेपालका कन्ट्री डाइरेक्टर अर्नो कोस्वाले बताउनुभयो। यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाईमा थप पहुँच अभिवृद्धि हुने उहाँको विश्वास छ।
0: ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानाका जीव जन्तुमा बर्ड फ्लूको संक्रमण पुष्टि भएको छ। चिडियाखानाले आज सूचना निकालेर जीव जन्तुमा बर्ड फ्लू देखिएको जनाएको हो। जीव जन्तुमा बर्ड फ्लू देखिएपछि चिडियाखाना अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको उल्लेख छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको चिडियाखानामा दैनिक अवलोकन गर्नेको भीड़ लाग्ने गर्छ। संक्रमण थप फैलन नदिन र आगन्तुकको स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर तत्कालका लागि चिडियाखाना बन्द गरिएको राष्ट्रिय प्रकृति संरक्षण
1: संरक्षण कोषका सदस्य सचिव डाक्टर चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो। आजदेखि लागू हुने गरी चिड़ियाखानामा हुने सम्पूर्ण गतिविधि स्थगित गरिएको प्रवक्ता रचना शाहले बताउनुभयो। अन्य दिनको तुलनामा भोलि रातो मच्छिन्द्रनाथको भोटो जात्राको दिन चिड़ियाखानामा अत्यधिक अवलोकनकर्ता आउने गरे पनि सुरक्षाका लागि बन्द गर्न पशु सेवा विभागले निर्देशन दिएको र मरेका जीव जन्तु थप परीक्षण समेत गरिएको शाहले जानकारी दिनुभएको छ। चिड़ियाखानामा सबैभन्दा पहिला कागहरू मरेका र त्यसपछि अन्य जीव जन्तु पनि संक्रमित भएका छन्।
6: राष्ट्रिय चलचित्र पुरस्कार 2082 व्यक्ति तथा फिल्म तर्फ गरी विभिन्न 8 विधामा पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभयो। उनको स्वीटर 2082 उत्कृष्ट चलचित्र घोषणा भएको छ। नवीन चौहान निर्देशित उनको स्वीटरले 3 विधामा पुरस्कार जितेको छ। उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक चौहानले नै प्राप्त गर्नुभएको छ। यो चलचित्रबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित हुनुभयो। यस्तै उत्कृष्ट अभिनेताको पुरस्कार परान चलचित्रबाट वरिष्ठ अभिनेता निर शाहले प्राप्त गर्नुभएको छ। उत्कृष्ट पटकथातर्फको पुरस्कार परानले जितेको छ। उत्कृष्ट छायांकनको पुरस्कार कोसे ढुङ्गाले पाउँदा उत्कृष्ट पुरस्कार पनि कोसे ढुङ्गा फिल्मबाट नहकुल खड्काले प्राप्त गर्नुभयो। समारोहमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ। उहाँलाई 375,000 नगद सहित सम्मान गरिएको हो।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। हिजो घटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 1.63 अंकले बढ़ेर 2702.11 बिन्दुमा पुगेको छ। आज बैंक, विकास बैंक, होटल तथा पर्यटन, म्यूचुअल फण्ड, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहका सूचक बढ़ेका छन्। आज 116 कम्पनीका शेयर बढ़ेकामा 140 घटेका छन्। यस्तै 17 कम्पनीका शेयर भने घटबढ़ भएका छैनन्। आज बुंगल हाइड्रोको शेयर झण्डै 12.5% घटेको छ। बजार सामान्य बढ़ेको दिन अपोलो हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम बढ़ेको छ। हिजो 3.41 अर्ब कारोबार भएकोमा आज 353 कम्पनीका 1.09 करोड़ कित्ता शेयर 4.53 अर्ब रूपियाँमा किनबेच भएका छन्।
1: यस्तै हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 10,500 रूपियाँले घटेको छ। आज सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 97,200 रुपियाँ रहेको थियो। यो हप्ता सुनको भाव समग्रमा 11,500 रुपियाँले घटेको छ। आज चाँदीको भाव पनि घट्यो। चाँदीको भाव 305 रुपियाँले घटेर तोलाको 4,640 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
0: ललितपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरका मेयर चिरीबाबु महर्जनले आज आयोजित 9 नगर सभामा आउँदो आर्थिक वर्षको महानगरको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो। यसअघि हिजो काठमाडौँ महानगरले पनि वार्षिक नीति तथा कार्यक्रम सभामा पेश गरेको छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव विरूद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। सड़क ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी दिने प्रक्रियामा सेवाग्राहीसँग 72,000 रूपियाँ घुस लिएको अभियोगमा यादवमाथि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियारको बर्दीवास कार्यालयबाट खटिएको टोलीले 72,000 रूपियाँ घुस लिइसकेको अवस्थामा श्रीदेव यादवलाई नियन्त्रणमा लिएको थियो।
0: ललितपुरको जावलाखेलमा ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मच्छिन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड़ लागेको छ। भोटो जात्राको पूर्व सन्ध्यामा आज बिहानैदेखि जावलाखेलमा मच्छिन्द्रनाथको दर्शन गर्नेहरूको बाक्लो उपस्थिति रहेको छ। वर्षा र सहकालका देवताका रूपमा पूजिने मच्छिन्द्रनाथको रथलाई अस्ति बुधबार लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको हो। अब भोलि भोटो जात्रा देखाएसँगै यस वर्षको रथ यात्रा औपचारिक रूपमा समापन हुनेछ।
1: नेपाल दर्पणमा अब केही विदेशका खबर। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधि मण्डलसँग भेट गर्न तय भएको स्विजरल्याण्ड भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका इरानबीच आज स्विजरल्याण्डमा शान्ति सम्झौता समारोह हुने तय समेत भएको थियो। मन्त्रालयका अनुसार बर्गेन्स्कमा आवश्यक तयारी चलिरहे पनि नयाँ मिति तय भएको छैन। स्विजरल्याण्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ। यो वार्तालाई हालै सम्पन्न भएको सम्झौतापछि अगाडि बढ़ने दोस्रो चरणको छलफलका रूपमा हेरिएको थियो। यसको उद्देश्य इरानसँगको द्वन्द्व अन्त्य गर्ने, हर्मुज जलमार्ग पुनः संचालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रम लगायत विषयमा 60 दिनभित्र सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो। अमेरिकी प्रशासनका अनुसार कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका छन्, तर प्राविधिक तहका छलफलहरू छिट्टै शुरू गर्ने तयारी छ। सम्झौतामा अमेरिका र इरानका शीर्ष नेतृत्वबीच छुट्टा छुट्टी हस्ताक्षर भएको दावी पनि गरिएको छ, जसलाई लिएर विभिन्न राजनीतिक प्रतिक्रिया आएका छन्। इरानका सर्वोच्च नेता आयातुल्लाह मोजाताबा खामेनीले केही असहमति हुँदाहुँदै पनि राष्ट्रहितको कारण सम्झौतालाई अनुमोदन गरेको बताउनु भएको छ। यद्यपि ती दावीहरूको स्वतन्त्र पुष्टि भने भएको छैन।
0: जापानको राजधानी टोकियोमा रहेको एक प्राथमिक विद्यालयमा आज बिहान आगलागी भएपछि झण्डै 300 विद्यार्थी र शिक्षकलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। विद्यालय भवनको माथिल्लो तलाबाट आगो फैलिएको भए पनि समयमै गरिएको उद्धार र नियन्त्रण प्रयासका कारण कुनै मानवीय क्षति नभएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ। टोकियोको डाउन टाउन क्षेत्रमा रहेको टाकी नोगावा नम्बर 3 प्राथमिक विद्यालयमा आग लागि भएको हो।
1: अब केही खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति आयोजक अमेरिका र अस्ट्रेलियाले खेल्दैछन्। यो खेल नेपाली समय अनुसार मध्यराती पाउने 1 बजे अमेरिकाको सियाटन रंगशालामा हुनेछ। अमेरिकाले पहिलो खेलमा पाराग्वेलाई 4-1 हराएको थियो। भोलि बिहान पाउने 4 बजे स्कटल्याण्ड र मोरक्को बीच खेल हुनेछ। त्यस्तै समूह सीमा रहेको 5 पटकको विश्व विजेता ब्राजिलले भोलि बिहान हैतीसँग खेल्दैछ। यो खेल अमेरिकाको फियाडेल्फिया रंगशालामा 6:15 शुरू हुनेछ। भोलि बिहान पाउने 9 बजे टर्की र पाराग्वे बीच खेल हुनेछ। फुटबलमा घरेलु टोली मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ। आज बिहान भएको समूह चरणको दोस्रो खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-1 पराजित गरेको हो।
0: यसैबीच ब्राजिलका स्टार फरवार्ड नेमारले फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउने भएका छन्। पिडुलाको चोट पूर्ण रूपमा निको नभएका कारण नेमारले हैटीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलका लागि सबैभन्दा धेरै 79 अन्तर्राष्ट्रिय गोल गरेका 34-वर्षीय नेमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका नेमारले सामान्य शारीरिक अभ्यास गरिरहे पनि पूर्ण प्रशिक्षण गर्न सकेका छैनन्। ब्राजिलले समूह चरणको पहिलो खेलमा मोरक्कोसँग 1-1 बराबरी खेलेको थियो। यो खेलमा पनि नेमारले खेलेका थिएनन्।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकबाट विभिन्न चारवटा अध्यादेश स्वीकृत। विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदहरूको चासो।
1: अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्रीको भनाई। विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाइएको दावी।
6: विश्वकप फुटबल निशुल्क हेर्न मिल्छ भनी भ्रमपूर्ण एप तथा लिंक मोबाइलमा फैलिँदै लाखौं रूपियाँ ठगी। अनुसन्धान जटिल हुँदा त्यस्ता लिंक नखोल्न साइबर ब्यूरोको आग्रह।
1: स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति वार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई।
6: र विश्वकप फुटबलमा आज मध्यराती अमेरिका र अस्ट्रेलिया खेल्दै ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गिवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: कर्णालीका जिल्ला तहका केही अस्पतालको सेवा प्रवाह न्यूनतम सेवा मापदण्डमा निकै कमजोर, 11 मध्ये 3 वटाले मात्र मापदण्ड अनुसार सेवा दिएको सरकारी तथ्याङ्क।
1: कक्षा 12 को नतिजा सार्वजनिक, यसपालि नियमिततर्फ 39.75% परीक्षार्थी उत्तीर्ण, मौका परीक्षा आउँदो साउन 2 र 3 गते हुने।
0: सुर्खेत सहित विभिन्न जिल्लामा गर्मी अझै बढ़ने, नेपालगंजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुग्यो।
1: र सह आयोजक मेक्सिको फिफा विश्वकप 2026 को नकआउट चरणमा प्रवेश, क्यानाडा र स्विजरल्याण्डको शानदार जीत।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई, साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेशमा जिल्ला तहका केही अस्पतालहरूको सेवा प्रवाह न्यूनतम सेवा मापदण्डमा निकै कमजोर रहेको पाइएको छ। न्यूनतम सेवा मापदण्ड अनुसार कर्णालीका 11 वटा अस्पताल मध्ये 3 वटाले मात्रै मापदण्ड अनुसार उत्कृष्ट सेवा प्रवाह गरेको, 2 वटाको सन्तोषजनक रहेको र 6 वटाको अत्यन्तै कमजोर सेवा प्रवाह देखिएको बताइएको छ। मापदण्ड कार्यान्वयनको अवस्थामा उत्कृष्ट देखिएका प्रदेश अस्पताल कालीकोट अस्पताल र सल्यान अस्पताल गरी 3 वटा अस्पताल रहेका छन्। स्वास्थ्य सेवा निर्देशनालयका जनस्वास्थ्य प्रशासक भानुभक्त बस्यालले डोल्पा अस्पताल, रूकुम पश्चिम अस्पताल, जाजरकोट अस्पताल, सुर्खेतको मेहलकुना अस्पताल, हुम्ला अस्पताल र दैलेखको दुल्लु अस्पताल भने मापदण्ड अनुसार निकै कमजोर रहेको पाइएको बताउनुभयो। मापदण्ड कार्यान्वयनको अवस्थामा डोल्पा अस्पतालको 74%, रूकुम पश्चिम अस्पतालको 73%, जाजरकोट अस्पतालको 64%, मेहलकुना अस्पतालको 60% र हुम्ला अस्पतालको 64% तथा दुल्लु अस्पतालको 62% मात्र रहेको छ। कमजोर अवस्थामा रहेका अस्पतालको सबै पक्षमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ। यस्तै मुगु अस्पताल र दैलेख अस्पतालको अवस्था सन्तोषजनक रहेको छ। मुगु अस्पतालले न्यूनतम सेवा मापदण्ड 83% र दैलेख अस्पतालले 82% कार्यान्वयन गरेका छन्। प्रदेश अस्पतालको 88%, कालीकोट अस्पतालको 87% र सल्यान अस्पतालको 87% कार्यान्वयन अवस्था रहेको पाइएको निर्देशनालयका जनस्वास्थ्य प्रशासक बस्यालले बताउनुभयो। मापदण्डमा सुशासन, व्यवस्थापन, स्वास्थ्य सेवा प्रदान गर्ने तौर तरिका र अस्पताल सहयोग कार्यक्रम मुख्य तत्व मानिएको थियो। निक साइमन इन्स्टिच्युटका वरिष्ठ कार्यक्रम प्रबन्धक डाक्टर कासिम शाहले मापदण्ड कार्यान्वयनमा कर्णालीका आधा जति नै अस्पताल सुधार गर्नुपर्ने अवस्थामा रहेको बताउनुभयो। उहाँले जिल्ला तहका अस्पतालहरूमा मात्र होइन, अबका स्थानीय तहका अस्पतालमा पनि न्यूनतम सेवा मापदण्ड कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभएको छ।
0: सुर्खेतको चिङगाड गाउँपालिकाले आर्थिक वर्ष 2083-84 लागि कुल 44,46,33,000 रूपियाँ बजेट र 59 बुधे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाका अध्यक्ष बोध विक्रम जीशीको अध्यक्षतामा बसेको 21 गाउँसभामा गाउँपालिकाको उपाध्यक्ष मीना कुमारी रोकायले बजेट वक्तव्य र अध्यक्ष जीशीले पालिकाको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। कृषि, पर्यटन, पूर्वाधार र रोजगारी, समृद्ध चिङगाड हाम्रो जिम्मेवारी भन्ने मूल नाराका साथ दीर्घकालीन सोचका साथ सार्वजनिक गरिएको बजेटमा चालुतर्फ 33,01,81,000 र पुँजीगततर्फ 11,44,52,000 रूपियाँ विनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि गाउँसभामा प्रस्तुत बजेटको स्रोतकममा आन्तरिक राजस्वबाट 35 लाख रूपियाँ, संघीय सरकारबाट प्राप्त हुने सशर्त 19 करोड़, वित्तीय सामान्यकरण 8,37,00,000, राजस्व बाँडफाँड 9,04,53,000, समपूरक र विशेष अनुदान 2 करोड़ रूपियाँ स्रोतका रूपमा उल्लेख गरिएको छ। यस्तै कर्णाली प्रदेश सरकारबाट वित्तीय सामान्यकरण र 1,05,50,000, राजस्व बाँडफाँडतर्फ 14,30,000, सशर्त कार्यक्रम 50 लाख, समपूरक र विशेष अनुदान 3 करोड़ रूपियाँ र गत आर्थिक वर्षको अनुमानित मौजदात 1 करोड़ रूपियाँ रहेको छ। सभा बैठकबाट नीति तथा कार्यक्रम पारित भएको र बजेटमा छलफल गरी असार 29 गते पारित गरिने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभएको छ।
1: कक्षा 12 को परीक्षामा यसपाली नियमिततर्फ 69% भन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन्। बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको बोर्डका सदस्य सचिव जङ्गबहादुर अर्यालले नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएको बताउनुभयो। यसपटक नियमिततर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएकोमा 2,31,770 उत्तीर्ण भएका छन्। यस्तै आंशिकतर्फ 85,929 विद्यार्थीले परीक्षा दिएकोमा 36,420 उत्तीर्ण भएका छन्। 40 विद्यार्थीको परीक्षा रद्द गरेको बोर्डले जनाएको छ। वैशाख 14 गतेबाट 27 गतेसम्म सञ्चालन भएको परीक्षामा 4,18,170 परीक्षार्थी सहभागी भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजामा नन ग्रेजुएट अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजे

0: अनलाइन भुक्तानीको भौचर वा प्रमाणित प्रतिलिपि सहितको बोर्डको कार्यालयमा आवेदन फारम बुझाउनु पर्नेछ।
1: जाजरकोट प्रहरीले प्रहरी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। छेडाघाट नगरपालिका 12 बस्ने वर्ष 30 धर्मराज चनारालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। जाजरकोट प्रहरीका निरीक्षक सुधीर कुमार खड्काले चनाराले साबित सविता फुनलाई प्रहरी बनाइदिन्छु भन्दै रकम ठगेको बताउनुभयो। सविताले आफूलाई प्रहरी बनाइदिन्छु भन्दै पटक पटक गरी 3,50,000 ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिनुभएको थियो। चनारालाई अदालतबाट 5 दिनको म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: पहिलो खबरमा खबरको सिलसिला जारी नै छ। लगन यो छोटो विश्राम।
2: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध। वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
3: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
3: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
4: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
3: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौ। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौ। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटौ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन एन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउं। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाउं।
4: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
7: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
7: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके
5: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ नेपाल सरकारबाट मान्यता प्राप्त।

0: एवं परामर्श चिकित्सक सम्पर्क नम्बर 98480 27590 र 081-534-328 फेरि सुन्नुहोस् है 98480 27590। बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न गेडागुडी साग सब्जी फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 मेगाहर्ज र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: बरमाइले सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: सबैको मन सुने
4: रेडियो भेरी FM।
6: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीका जिल्ला तहका केही अस्पतालको सेवा प्रवाह न्यूनतम सेवा मापदण्ड भन्दा निकै कमजोर, 11 मध्ये 3 वटाले मात्र मापदण्ड अनुसार सेवा दिएको सरकारी तथ्याङ्क, कक्षा 12 को नतिजा सार्वजनिक, यसपालि नियमिततर्फ 69.75% परीक्षार्थीहरू उत्तीर्ण, मौका परीक्षा आउँदो साउन 2 र 3 गते हुने लगायतका खबरहरू प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। सल्यानले जेठ महिनामा जिल्लाका विभिन्न जिल्लाबाट विभिन्न आरोपमा 27 जनालाई पक्राउ गरेको छ। बलात्कार, ज्यान मार्ने कसुर जस्ता गम्भीर अपराधको आरोपमा 4 र सामान्य अपराधको आरोपमा 23 गरी 27 जनालाई प्रहरीले पक्राउ गरेको छ। गम्भीर अपराध अन्तर्गत जबरजस्तीकरणको आरोपमा 3, ज्यान मार्ने उद्योगका 1 तथा सामान्य अपराध अन्तर्गत बहुविवाहमा 2, लागू औषधमा 4, अभद्र व्यवहारमा 7 र बैंकिङ कसुरमा 11 गरी 24 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं निरीक्षक देवराज भट्टराईले बताउनुभयो। पक्राउ परेका मध्ये फरार प्रतिवादी कारागार चलान भएका छन् भने अन्यलाई कार्यवाही प्रक्रिया अघि बढ़ाइएको छ। जेठ महिनामै जिल्लाको बनगा खुप्रे नगरपालिका 12 चौरी स्थित सिधा गुफा सामुदायिक वनमा लुकाइराखेको अवस्थामा 3, निकाल चुलोको बस्नेउरा सामुदायिक वनमा लुकाइराखेको अवस्थामा 3 र त्रिवेणी गाउँपालिका 5 डाँडा सल्लेको शान्ति सुरक्षा सामुदायिक वनमा लुकाइराखेको अवस्थामा 2 गरी 8 थान भरुवा बन्दुक बरामद गरिएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो। जेठ महिनामै जिल्लाका विभिन्न स्थानमा खोलाबाट अवैध रूपमा गिट्टी बालुवा उत्खनन गर्ने 7 ट्रयाक्टर, एउटा टिप्पर र एउटा जीसीबी गरी 9 सवारी साधन तथा अवैध रूपमा डर्जीबुटी र काठ ओसारपुसार गर्ने मिनी ट्रक र जीपलाई नियन्त्रणमा लिए आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको उहाँको भनाइ छ।
6: हुम्लामा सञ्चालन गरिएको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा 21 जना बालबालिकामा शीघ्र कुपोषणको समस्या रहेको पाइएको छ। स्वास्थ्य सेवा कार्यालयले बालबालिकाको पोषणको अवस्था पत्ता लगाउने अभियान सञ्चालन गर्दा यो संख्या पत्ता लागेको हो। अभियानको क्रममा जिल्लाका 7 गाउँपालिकामा 3252 जना बालबालिकामा परीक्षण गर्दा 21 जना बालबालिकामा शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएको कार्यालयका पोषण कार्यक्रमका सम्पर्क व्यक्ति फालजोर तामाङले बताउनुभयो। गत कार्तिक महिनामा यो अभियान महिला स्वास्थ्य स्वयंसेविकाबाट सञ्चालन गरिँदा 13 जना बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको थियो। अभियान अन्तर्गत जाँचका क्रममा 21 जनामा कडा शीघ्र कुपोषण, 21 जनामा मध्यम शीघ्र कुपोषित बालबालिका रहेको पाइएको अस्पतालले जनाएको छ। यी मध्ये 42 जना बालबालिका अस्पताल भर्ना भएका छन्। ती मध्ये 31 जना बालबालिका जिल्ला अस्पतालको निगरानीमा रहँदै आएको छन् भने 11 जना जुम्लाको पोषण सुधार पुनर्स्थापना केन्द्रमा उपचारमा रहेका छन्। स्वास्थ्य सेवा कार्यालयले गत वैशाख 15 जेठ 15 गतेसम्म 6 महिनादेखि 59 महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न, शीघ्र कुपोषणको समस्या पहिचान र उपचार गर्न अभियान सञ्चालन गरेको थियो।
7: जाजुकटमा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अवैध भौतिक संरचनाहरूलाई निर्णय गरेको छ। डिभिजन वन कार्यालय जाजुकोटको आयोजनामा बसेको जिल्ला वन अतिक्रमण नियन्त्रण समितिको बैठकले वन तथा सरकारी जग्गा अतिक्रमण गरी बनाएका संरचना हटाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीको समझकुतमा बसेको बैठकले अतिक्रमण नियन्त्रणका लागि ठोस कार्ययोजना अघि सारेको छ। डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत दिपेश केसीले हाल जिल्लाभर करिब 1552 हेक्टर वन क्षेत्र विभिन्न व्यक्ति तथा समूहले अतिक्रमण गरेको बताउनुभयो। वन क्षेत्र संरक्षण र अवैध अतिक्रमणलाई निरुत्साहित गर्ने उद्देश्यले कार्यालयले हटाउने अभियानलाई तीव्रता दिने निर्णय पनि गरेको छ। समितिको निर्णय अनुसार पहिलो चरणमा सरकारी तथा वन क्षेत्र अतिक्रमण गरेर बसेकालाई 35 दिने सार्वजनिक सूचना जारी गरिनेछ। संरचना तोकिएको समयभित्र अटेक गरी संरचना नहटाएमा नियम अनुसार बल प्रयोग गरी सरकारी जग्गा खाली गराइने प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयले वन तथा सार्वजनिक जग्गाको संरक्षणमा सहयोग पुर्याउन सबैलाई आग्रह गरेको छ। यस्ता दैलेखमा भने अतिक्रमणको चपेटामा परेको वन क्षेत्र खाली गराउन जिल्ला स्तरीय अभियान शुरू भएको छ। डिभिजन वन कार्यालय दैलेखका प्रमुख अमर शाहले जिल्लाभर 420.19 हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको बताउनु भएको छ।
6: फेरि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
5: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगले कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
8: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माघ बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9815878917।
9: सबैजनालाई नमस्कार छ है।
10: नमस्कार।
9: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ। त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
10: यसका लक्षणहरू के के हुन्?
9: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोड्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
10: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
9: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानी मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
10: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
9: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
11: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
12: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
13: नमस्कार श्रीराम काका, के चल्दैछ?
14: टाइगर एफएम चलिरहेछ।
15: बर्दियाको आवाज, रेडियो टाइगर।
16: मन आत्तिने, शारीरिक रोग, कुदरतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्।
17: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
18: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
19: रेडियो भेरी एफएम।
6: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। यातायात व्यवस्था कार्यालय नेपालगंजबाट प्रहरीले 2 चिकित्सक सहित 5 जनालाई पक्राउ गरेको छ। सवारी चालक अनुमति पत्र लिन तथा सवारी चालक अनुमति पत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्ति मार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिपोर्ट दिनुपर्नेमा 200 ले निरोगिताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी प्रतिनिधि सिंह राठौरले अनुसन्धान जारी रहेकाले पक्राउ परेका चिकित्सक सहित बिचौलियाको नाम गोप्य राखिएको बताउनुभयो। प्रहरीले 200 लिएर निरोगिताको प्रमाणपत्र वितरण भएको सूचना पाएपछि जिल्लाबाट प्रहरी टोली परिचालन गरी निगरानी र अवलोकन गर्ने क्रममा कैफियत भेटिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
20: सुर्खेत सहित विभिन्न जिल्लामा गर्मी अझै बढ्न भएको छ। विशेष गरी पश्चिम र मध्य तराईका जिल्लामा गर्मी अझ बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज नेपालगंज र भैरवा देशकै सबैभन्दा तातो शहर बन्ने भन्दै महाशाखाले अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको जनाएको छ। यिनी दुवै शहरसँगै धनगढ़ीमा 38 डिग्री सेल्सियससम्म पुगेको छ भने दिउँसो तातो हावाको लहर चलेको छ। यसै गरी वीरेन्द्रनगर घोराईमा अधिकतम तापक्रम 35 डिग्री सेल्सियसको बीचमा रहेका छन् भने तातो दिन महसुस भएको महाशाखाले जनाएको छ। तर यता पश्चिम र मध्य शहरहरू अत्यधिक गर्मीले आक्रान्त बन्दा पहाड़ी र पूर्वी शहरहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।
6: बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रबाट 2 दिनको अन्तरालमा ठूलो परिणाममा लागू औषध ब्राउन सुगर सहित 5 जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कोहलपुर र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजको संयुक्त टोलीले विभिन्न स्थानमा चेक जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
20: भेरी खबरको अन्त्यमा अब खेल खबर। लुइस रोमोको निर्णायक गोलमा दक्षिण कोरियालाई 1-0 पराजित गर्दै सह आयोजक मेक्सिको फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको छ। घरेलु मैदान ग्याडा लाजारा स्टेडियममा बिहान भएको संघर्षपूर्ण जितपछि मेक्सिको राउण्ड अफ 32 पुग्ने पहिलो टीम बनेको छ। मेक्सिकोसम्म 1 विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। रोमोले 50 मिनट मा गरेको गोलले मेक्सिको जितका लागि प्राप्त भयो। खेल भर बल पोजिसनमा मेक्सिको भन्दा बढी भए पनि दक्षिण कोरियाले गोल गर्न सकेन। समयबाट 6 अङ्क जोड्दै मेक्सिको नकआउट क्षणमा पुग्दा 3 अङ्क जोडेको दक्षिण कोरियाको सम्भावना कायमै रहेको छ। पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई 2 अफ्रिकालाई र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराएका थिए। दुई खेलबाट समान 1 अङ्क जोडेको चेक रिपब्लिक र दक्षिण अफ्रिकाको नकआउट चरणमा पुग्ने सम्भावना पनि जीवितै रहेको छ। यसपालि नकआउट चरणमा 32 टोली पुग्नेछन्। प्रत्येक समूहबाट शीर्ष 2 टोली र तेस्रो हुने मध्येबाट 8 टोली राउण्ड अफ 32 प्रवेश गर्नेछन्।
6: यस्तै क्यानाडा र स्विजरल्याण्डको शानदार जित दर्ता गर्दा दक्षिण अफ्रिकाले चेक रिपब्लिकसँग अङ्क बाँडेको छ। समूह ए रमा रहेको दक्षिण अफ्रिकाले चेक रिपब्लिकसँग 1-1 अङ्कको बराबरी गरेको हो। यो जितसँगै क्यानाडाको 2 खेलबाट 4 अङ्क भएको छ। यसै गरी भोलि बिहान 4 बजे समूह सीका स्कटल्याण्ड र मोरक्को तथा बिहान सभा 6 बजे ब्राजिल र हाइटी भिड्दैछन्। विश्वकप फुटबलमा अमेरिका र अस्ट्रेलिया समेत पौने 1 बजे आमने सामने हुने भएका छन्।
20: र वीरेन्द्रनगरमा हुन लागेको तेस्रो एक्सट्रिम ताके बिहार राष्ट्रिय हाफ म्याराथनले पुरस्कार राशि बढ़ाएको छ। दौड़िन्छ कर्णाली नारासहित आयोजना हुने म्याराथनमा पुरस्कारको राशि यसअघि निर्धारण गरेको भन्दा बढ़ाइएको हो। अब 21 किलोमिटर हाफ म्याराथनमा प्रथम धावकले 1,50,000 र दोस्रो धावकले 75,000 रूपियाँ पुरस्कार पाउनेछन्। महिला म्याराथन र छात्र छात्राको प्रतिस्पर्धामा पुरस्कार राशि बढ़ाइएको छ। प्रतियोगिताको मस्कट टी शर्ट सार्वजनिक गर्दै आयोजकले जानकारी दिएको ब्रेनचोकबाट मंगलगढ़ी एयरपोर्ट धुल्याबीट र सुब्बाकुना हुँदै पुनः सुब्बाकुनाबाट मंगलगढ़ी बांगेश्वर हुँदै वीरेन्द्र चोक आउने दौड़ समापन हुनेछ। आयोजक मध्यपश्चिम फिटनेस सेन्टरका प्रबन्ध निर्देशक प्रमोद हमालले 21 किलोमिटर दौड़मा पुरूष

0: अँधेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
2: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
3: तपाई मात्रै चुरोट, सुती, गाजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुती, पुकार, सेम्बहार, गाजा, चुरोट खाई दीर्घरोगी, कमजोर, दुखी भएको देख्न चाहनुहुन्छ त?
2: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: साल त ढुक्क नारे बल्ली
6: हा त पोर्सालिक बास सम्झोट आम्मी डर लग्ती र हटबरा पानी वर्ष बेर अस्तिम कहाँ रहेक जाए त सोचो त लट्टी ठिपकन घर डान डान पानी वर्ष टिकी मन छटपटाइ लाग
5: हा त धन्न ब्यालम्ब टिकटिकम से सुरक्षित ठाउँमा सरली नारे बल्ली
6: हा हो बदा
7: बर्खक ब्यालम्ब बहिन ढ्यार जोखिम रहत उहमार बहिया से बचकला पहिलहा सावधानी अपनाए लद्या फोलम पानी बरहल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ध्यार हुलक ओर से पानी ढिका के पी स्वच्छता में ख्याल करी।
8: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश।
9: सूचना समाचार अनि मनोरंजन को साथी रेडियो।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
1: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 482 67 857 र 98 195 45 522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
2: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ्स में।

0: नमस्कार सेनसेविका दिदी.
1: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
1: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
4: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर

0: ए रामलौटन भाइ, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ, र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाद ल्याउनु पर्यो।
6: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
5: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै फुरीगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
7: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
4: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-6-49-20-111।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ, भाग छ।
9: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
10: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, भरिगाउँ बजार, बर्दिया।
11: खुसीको खबर,
12: अब कोहलपुर नेपालगञ्ज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे सुरुवात भएको छ।
11: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
13: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
11: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
13: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
12: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
13: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
11: साइना मेडिकल हल भुरीगाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै

0: निजी पोली क्लिनिकहरू मध्ये केपी पोली क्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोली क्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृग सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोली क्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँच्छ।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विस्तृत छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विस्तृत छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
1: यह है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

Stomach,

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: डीबीसी नेपाली सेवाको साँझ पक्कबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीमाथि अनुचित दबाव दिएका भन्ने विवरणबारे दुवै सदनमा सरकारमाथि प्रश्न।
1: आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नै सेवामा निर्णय गराउँछ भने भोलि स्वयं प्रधानमन्त्री बदमासी गर्दा कसले छानबिन गर्ने?

0: कता भएको भनिएको उक्त घटनाबारे के भन्छन् कानूनी मामिलाका जानकार?
1: काम गर्ने चाहना हुँदा हुँदै पनि कानूनको शासनको संस्कृति चाहिँ अलिकति प्रश्नवाचक चिन्ह चाहिँ उपस्थित भएको छ।
0: कानूनविद विपिन अधिकारी र एक वरिष्ठ अमेरिकी अधिकारीद्वारा इजरायल र हिजबुल्ला बीच युद्ध विरामको पुष्टि। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: फडिङ र दाहालबाट समाचार सुन्नुहोस्। गैरातीको सघन लड़ाईपछि इजरायल र हिजबुल्ला बीच युद्ध विराममा सहमति भएको छ। एकजना वरिष्ठ अमेरिकी अधिकारी र एकजना इजरायली सैनिक प्रवक्ताले यसलाई पुष्टि गरेका छन्। आईडीएफका प्रवक्ताले युद्ध विराम कार्यान्वयनमा रहेको तर आवश्यक परे सेनाले पुनः सैन्य कार्यवाही गर्ने बताए। अमेरिका र इरान बीचको वार्तालाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्तामाझ पछिल्लो सहमति भएको हो। आज अमेरिका र इरान बीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो स्थगित गरिएको थियो। लेबनानले मध्यरात यताका इजरायली हवाई आक्रमणमा कम्तीमा 47 जना मारिएको बताएको थियो भने इजरायलले हिजबुल्लाले 4 सैनिक मारिदिएपछि आफूले जवाफी आक्रमण गरेको जनाएको थियो। इटलीका विदेश मन्त्री एन्टोनियो ट्रायनीले प्रधानमन्त्री जोर्जा मेलोनी बारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपमानजनक टिप्पणी गरेको भन्दै आफ्नो अमेरिका भ्रमण रद्द गरेका छन्। यसै सप्ताहन्तमा उनी अमेरिका जाने तय भएको थियो। मेलोनी प्रति ट्रम्पले गरेका टिप्पणी गम्भीर र अनुपयुक्त भएको ट्रायनीले बताएका छन्। फ्रान्समा यसै साता भएको G7 सम्मेलनका क्रममा मेलोनीले आफूसँग फोटो खिचाउन बिन्ती भाव गरेको ट्रम्पले एउटा इटालियन टेलिभिजन नेटवर्कसँग भनेका थिए। सामाजिक सञ्जालमा इटलीकी प्रधानमन्त्री जोर्जा मेलोनीले भनिन्, डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्ति पूर्णत बनावटी हो। म वास्तवमा स्तब्ध छु। अमेरिकाका राष्ट्रपतिले आफ्ना सहयोगी देशहरूसँग किन यस्तो व्यवहार गर्छन् मलाई थाहा छैन। यो पहिलो पटक भएको पनि होइन। इटलीकी प्रधानमन्त्री जोर्जा मेलोनी। ब्रिटेनमा प्रधानमन्त्रीसँग सम्बन्धित सम्पत्ति र कारहरूमा आगजनी गर्न षड्यन्त्र गरेको आरोपमा 2 पुरूषहरूलाई जेल सजाय सुनाइएको छ। रूसी भाषा बोल्ने एकजना ह्याण्डलरले टेलिग्राम एप मार्फत संयोजन गरेको भनिएको उक्त आक्रमणमा संलग्न रहेकोमा एकजना युक्रेनीलाई 7 र अर्का रूमेनियाली व्यक्तिलाई 2 सजाय सुनाइएको छ। बीबीसीले उक्त संयोजन गर्ने व्यक्ति एकजना रूसी कूटनीतिज्ञ रहेको पुष्टि गरेको छ, तर रूसको राजदूतावासले मस्को संलग्न रहेको हुन सक्ने भन्ने आरोप अस्वीकार गरेको छ। अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानमा इस्लामवादी लड़ाकूहरू लुकेर बस्दै आएका स्थानहरूमा आफ्नो हवाई फौजले रातभरि हमलाहरू गरेको जनाएको छ। सीमा पार आक्रमणहरूका लागि योजना बनाउन प्रयोग गरिएका बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तका विभिन्न स्थानमा हवाई हमला गरिएको सामाजिक सञ्जाल एक्स मार्फत उसले बताएको हो। पाकिस्तान सरकारले आफ्नो भूमिमाथि हमला गरिएको अस्वीकार गरेको छ। र भारतको एउटा अदालतले सन्देश आदान प्रदानका लागि प्रयोग हुने एप टेलिग्राममाथि अस्थायी प्रतिबन्ध लगाउने सरकारी कदम उल्टाउन अस्वीकार गरेको छ। चिकित्सा अध्ययन प्रवेश परीक्षाका प्रश्नपत्र चुहावट भएको विषयमा भारत सरकारले सन्देश पठाउन प्रयोग गरिने उक्त एपमाथि प्रतिबन्ध लगाएपछि कम्पनी बुधबार दिल्ली उच्च अदालत पुगेको थियो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूमाथि पासपोर्ट ठेक्का प्रक्रिया सम्बन्धी छानबिनका लागि प्रधानमन्त्री वालेन्द्र शाह वालेनका सल्लाहकारहरूले अनुचित दवाब दिएका भन्ने विवरणबारे विपक्षी दलहरूले प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा उनीहरूले सरकारले संवैधानिक निकायको स्वायत्ततामाथि हस्तक्षेप गरेको आरोप लगाए। उक्त दवाबपछि आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको भन्ने विवरण विभिन्न संचार माध्यम मार्फत सार्वजनिक भएका थिए। एक रिपोर्ट। यसै साता भएका भनिएका ती घटनाक्रमबारे विभिन्न संचार माध्यममा चर्चा भइरहेका बेला विपक्षी दलहरूले आज दुवै सदनमा सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्। प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले प्रधानमन्त्रीका सल्लाहकारहरूले संवैधानिक निकायका प्रमुख र पदाधिकारीलाई दवाब दिएको भनिएको घटनाको आलोचना गरे।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लगायतका अधिकारीहरूलाई प्रधान तथा मन्त्री परिषदको कार्यालयमा 9 घण्टासम्म राखी उनीहरूमाथि दवाब सृजना गरिएको विशेष व्यक्ति विरुद्ध पक्राउपुची जारी गर्न निर्देशन दिएको भन्ने समाचार सार्वजनिक भएको छ। लोकतन्त्र विधि प्रक्रिया संवैधानिक संस्था र संविधानमा विश्वास गर्नेहरू आज सरकारको यो स्वच्छता देखेर अचम्मित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कुनै प्रधानमन्त्री कार्यालय मात्रको सतर्कता केन्द्र होइन, संवैधानिक अङ्ग हो। यसको मुख्य जिम्मेवारी नै आवश्यक परेका बेला सरकारमाथि पनि निगरानी राख्ने र राज्य शक्तिमा चेक एण्ड ब्यालेन्स कायम गर्ने हो। आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नो इसारामा निर्णय गराउँछ भने भोलि सोही प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्ने?
0: पासपोर्ट छपाईकै मामिलामा प्रधानमन्त्रीको सचिवालयले नेपालका लागि जर्मन राजदूत उडो फोल्सलाई पनि अपमान गरेको विवरण आएपछि सांसदहरूले त्यसबारे पनि प्रश्न उठाए। नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले भने,
4: यो सरकार सुशासनको नारा लिएर आएको थियो तर सार्वजनिक चर्चामा रहेका एकजना कूटनीतिज्ञ माथिको दुर्व्यवहार, संवैधानिक आयोगका प्रमुखसँग देखाएको हरकत, दबाव दिने नाममा खुट्टा भाँच्ने अभिव्यक्तिले कस्तो सुशासनको संकेत गर्दछ?
0: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबू ओलीले घटनाबारे सरकारले तत्काल प्रश्न पार्नुपर्ने धारणा राखिन्, अन्यथा अन्तर्राष्ट्रिय समुदायमा समेत यो घटनाले नेपालको छवि र विश्वसनीयतामा आँच पुर्याउने उनको टिप्पणी थियो।
5: यदि सत्य हो भने यो एउटा संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ। नयाँको नजिर के यही हो त? प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयदेखि विभिन्न मन्त्रालयसम्म निजी सचिवालयको प्रभाव र हस्तक्षेप अस्वाभाविक रूपमा बढ्दै गएको भन्ने व्यापक चिन्ता व्यक्त भइरहेको छ। स्थायी प्रशासनिक संयन्त्रको भूमिकामाथि अनौपचारिक शक्ति केन्द्र हावी हुँदै गएको अनुभूति बढेको भन्दै व्यापक सार्वजनिक गुनासाहरू आइरहेका छन्। राज्यका संस्थाहरूमाथि राजनीतिक कब्जा स्थापित गर्ने प्रवृत्ति यहाँ प्रत्यक्ष देखिरहेको छ।
0: त्यस्तै राष्ट्रिय सभामा नेकपाका नरबहादुर विष्टले सरकारको गतिविधिबाट विधिको शासनमाथि नै प्रश्न उठेको बताए। यद्यपि अहिले चर्चा भइरहेको घटनाबारे प्रधानमन्त्रीको कार्यालय र अख्तियारका अधिकारीहरूले भने स्पष्ट प्रतिक्रिया दिएका छैनन्। बीबीसीले सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल र प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहसँग यी विषयमा प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्ने कोशिश गरे पनि सफल हुन सकेन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेले भने यस मामिलाबारे आफू जानकार नरहेको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालयका प्राध्यापक समेत रहेका कानूनविद विपिन अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा अख्तियारका पदाधिकारीहरूलाई प्रधानमन्त्रीका सल्लाहकारहरूले अनुचित दबाव दिएका भन्ने विवरणहरूलाई कसरी हेर्ने भनेर सोधेका छौं।
1: जे चाहिँ सार्वजनिक रूपमा छलफल गरिँदैछ या मिडियामा जुन रिपोर्टहरू आएका छन् त्यसका बारेमा सम्बन्धित पक्षले स्पष्ट गरिहाल्नुपर्ने अवस्था छ, किनभने अख्तियारको जुन एउटा सिर्जना गरिएको छ संविधानमा त्यसको सिर्जना सरकारको मातहत विभागको रूपमा होइन। अहिले आएर जब यत्रो चार्ज लागिसकेको छ भने त्यो सही होला या गलत होला, तर यसका बारेमा डिबेट भइरहेको छ। हाउसमा जब प्रश्न उठिसक्यो भने प्रधानमन्त्री कार्यालयले प्रष्ट रूपमा भन्न सक्नु पर्दछ कि यो या सही हो या गलत हो भनेर, गरेको हो या होइन भनेर, त्यसको रूपमा होइन। अहिले आएर जब यत्रो चार्ज लागिसकेको छ भने त्यो सही होला या गलत होला, तर यसका बारेमा डिबेट भइरहेको छ। हाउसमा जब प्रश्न उठिसक्यो भने प्रधानमन्त्री कार्यालयले प्रष्ट रूपमा भन्न सक्नु पर्दछ कि यो या सही हो या गलत हो भनेर, गरेको हो या होइन भनेर, त्यस

0: सार्वजनिक एउटा अनुभूति सिर्जना गरिँदैछ, त्यसलाई अख्तियारले भन्नुपर्छ यो झुटा कुरा हो भनेर, या भन्नु पर्यो होइन परिस्थिति यस्तो हो त्यस्तो चाहिँ होइन भनेर।
1: अधिकारीजी, तपाईँले अहिले जुन कानूनी व्यवस्थाको चर्चा गर्नुभयो र जुन घटनाक्रमका सन्दर्भमा हामी कुराकानी गरिराखेका छौं, यो दुवै पक्षले कानून नबुझेका त होइनन् होला, अथवा संवैधानिक व्यवस्था नबुझेका त होइनन् होला, यसबारे के भन्नुहुन्छ तपाईँ?
0: मलाई के लाग्छ भने अहिले जस्तो नयाँ रिपोर्टहरू जसरी आइरहेको छ, यो प्रधानमन्त्री कार्यालयले गरेका काम कारवाहीहरू भनेर काम गर्ने कुरामा निष्ठा देखिन्छ, तर यो कानूनको शासनको संस्कृतिसँग सम्बन्धित विभिन्न प्रश्नहरू चाहिँ उठेका छन्। र यति सामान्य कुरामा कि अख्तियारले कुनै खास मुद्दामा अनुसन्धान गर्ने वा नगर्ने, कहिले गर्ने, कुन रूपमा गर्ने, सबैभन्दा ठूलो कुरो अभियोजन नै गर्ने कि नगर्ने, केवल कारवाही गरेर तामेलीमा राख्ने हो कि भन्ने कुरो, त्यो त विवेक प्रयोग गर्ने स्वतन्त्र रूपमा गर्ने कुरा हो भन्ने कुरो त सरकारलाई थाहा छ नि त। अनि सरकारले त्यस्तो किसिमको परिस्थिति सिर्जना हुने गरी कसैलाई पनि एरेस्ट गर्ने गराउने चाहिँ अवस्था सिर्जना गर्नु हुँदैन थियो। मलाई लाग्दछ त्यो काम गर्ने चाहना हुँदा हुँदै पनि कानूनको शासनको संस्कृति चाहिँ अलिकति प्रश्नवाचक चिन्ह चाहिँ उपस्थित भएको छ।
1: अधिकारीजी, जुन विषयमा यहाँ हामी चर्चा गरिरहेका छौं त्यसबारे समाजमा र सदनमा पनि केवल प्रश्नहरू मात्रै छन्, कुनै पनि पक्षबाट यसो भएको हो भनेर भनिएको छैन, विधिको शासनमाथि प्रश्न उठिरहेको बेलामा त्यसलाई सुनिश्चित गर्ने दायित्व कसको हो यहाँनिर?
0: पहिलो कुरो त यत्रो ठूलो बहुमतबाट आएको सरकार र त्यसको नेतृत्वले आश्वस्त गर्नुपर्छ कि केवल कानूनको शासन बाहेक अन्य किसिमको शासन हुने छैन भनेर, पहिलो कुरो। दोस्रो कुरो चाहिँ यो जुन यस्ता कुराहरूमा टिप्पणीहरू आउँदछन् सार्वजनिक रूपमा, यसलाई अनएटेन्डेड राख्नु हुँदैन, त्यसलाई त तुरन्तै आवश्यक संसूचना दिएर सम्बोधन गर्नुपर्छ। दुवै कुरा हाम्रो भएको छैन, कामहरू हुँदैछन् देखिएको छ, तर त्यो संस्कृति अब कमजोर हुँदै जाँदा के हुन्छ भने त्यो कामको औचित्य नै पनि समाप्त हुने दिन आउन सक्छ। केवल अख्तियारको कुरो मात्र छैन, मानव अधिकार आयोगकै पनि हेर्नुहोस् न, हजारौं सिफारिसहरू कार्यान्वयन भएको छैन, र संवैधानिक निकायहरूको संरक्षक भनेको संसद हो, अनि संसद मुखदर्शक भएर बस्नु हुँदैन, यो इस्यु के हो भन्ने कुरोको बारेमा छिनोफानो हुनुपर्दछ।
1: अब अन्त्यमा अधिकारीजी, यो विषयमा अहिले जसरी बहस भइरहेको छ, केही मानिसहरूले अख्तियारकै तर्फबाट केही कमजोरी भएको हुन सक्ने आशंका गरिरहेका छन्, जसका कारणले उहाँहरूले यो विषयमा स्पष्ट रूपमा मुख खोलिरहनु भएको छैन अथवा केही बताइराख्नु भएको छैन, र अर्का थरीले चाहिँ अवरोध वा हस्तक्षेप भएमा कानूनी संरक्षणको बाटो खोज्न सकिन्छ भन्ने धारणा राखिरहेका छन्। यो विषयको निरूपण कसरी हुनुपर्छ भन्ने लाग्छ तपाईँलाई?
0: संक्षेपमा भन्दा अख्तियारले आफ्नो स्वतन्त्र अस्तित्वमा जुन एउटा प्रभाव देखिँदैछ, यदि यो साँचो हो, त्यसको वस्तुगत आधार छन् भने त सर्वोच्च अदालतमा जानुपर्छ। अख्तियारका बारेमा आम मान्छेमा यो पर्नु हुँदैन कि यो सरकार अन्तर्गतको निकाय हो। अख्तियारको शक्ति र सामर्थ्यलाई संरक्षण गर्न सक्ने नेतृत्व अख्तियारमा छैन भने यो बेला त राजीनामा गरेर हिँड्ने हो।
2: तर त्यो परिस्थितिको विद्यमानता छैन भने अख्तियारले पनि आश्वस्त पार्नुपर्छ कि हामी स्वतन्त्र छौं, स्वायत्त छौं र आफ्नो कामकाज निष्ठाप्रति हामी सचेत छौं भनेर।
1: उनी थिए कानूनविद विपिन अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। एकजना अमेरिकी अधिकारीले बीबीसीसँग कुरा गर्दै इजरायल र हिजबुल्लाह बीच युद्ध विराम भएको बताएका छन्। गए राती दक्षिण लेबननमा गरिएका इजरायली हवाई हमलामा कम्तीमा 47 जनाको ज्यान गएका विवरणमाझ यो घोषणा आएको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट, फणिन्द्र दाहालबाट।
3: इजरायलको डिफेन्स फोर्सले हिजबुल्लाह र इजरायल बीच युद्ध विराम भएको पुष्टि गरेको छ। आईडीएफका प्रवक्ता ब्रिगेडियर एफी डेफ्रिनले एउटा विज्ञप्तिमा भने, हामी युद्ध विरामको अवस्थामा छौ, आईडीएफ आवश्यक परेको खण्डमा लड़ाईलाई पुनः जारी राख्न तयार छ। अमेरिका र इरान बीच भएको सम्झौता अनुसार लेबननमा पनि युद्ध अन्त्य हुनुपर्ने थियो, तर लेबननको स्वास्थ्य मन्त्रालयले इजरायलको हवाई हमलाहरूमा दक्षिण भागमा गए राती कम्तीमा 47 जनाको मृत्यु भएको जनाएको थियो। इजरायली सेनाले आफूले इरानको समर्थन पाएको हिजबुल्लाह समूहलाई निशाना बनाएको उल्लेख गर्दै आफ्ना 4 सैनिकहरू मारिएको बताएको थियो। लेबननका राष्ट्रपति योजेफ आउनले इजरायली आक्रमणको विस्तारलाई खतरनाक भन्दै चिन्ता जनाएका थिए। पछिल्लो द्वन्द यता लेबनानमा कम्तीमा 3,912 जना मारिएका र 11,699 जना घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त द्वन्दबाट झण्डै 10,00,000 मानिसहरू विस्थापित भएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
1: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।

प्रभुसँग सोधौ है त दुई चारवटा कुरा। पहिला त प्रभुको शरण लौ रक्षा गर न, पहिला त प्रभुको